0: को संरचना नै फेरिएको छ। नेपालमा हाल 20.27% जनसंख्या गरिबीको रेखा मुनि छ। ग्रामीण क्षेत्रमा गरिबी 24.66% पुगेको छ भने शहरी क्षेत्रमा 18.34% पुगेको छ। यो तथ्याङ्कले स्पष्ट संकेत गर्छ ग्रामीण क्षेत्रले अवसर भन्दा अभाव धेरै भोगिरहेको छ। प्रदेशगत अवस्था हेर्दा सुदूरपश्चिम अझ बढ़ी दबावमा देखिन्छ। त्यहाँ गरिबी दर 34.16% पुगेको छ। यही गरिबी दर कर्णालीमा 26.69% छ भने लुम्बिनीमा 24.34% छ। यसका अन्य प्रदेशको तुलनामा यी क्षेत्रका नागरिकमा रोजगारीका लागि बाहिरिनु पर्ने दबाव ठूलो छ। जिल्लागत अवस्था झन गम्भीर रहेको छ। देशको सबैभन्दा बढ़ी गरिबी दर रहेको स्थानमा यो अनुपात 49.58% पुगेको छ।
1: डेढ दर्जन कम्पनीको एक खर्बभन्दा बढ़ी रेटिङ निगरानीमा अभियान दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरणका साथै धितोपत्र बीमा र ब्याङ्किङ कसुरमा सरकारले दीपक भट्ट सहित शंकर ग्रुप र अन्य विभिन्न व्यावसायिक समूहसँग आबद्ध करिब 150 जना विरूद्ध मुद्दा दायर गरेपछि डेढ दर्जन कम्पनीको 1 खर्ब रूपियाँ भन्दा बढ़ीको क्रेडिट रेटिङ पनि निगरानीमा परेको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आफूले रेटिङ गरेका कम्पनीका प्रमुख व्यक्ति तथा संचालकहरू विरूद्ध कानूनी कार्यवाही शुरू भएसँगै सम्भावित असरलाई मूल्याङ्कन गर्दै ती कम्पनीहरूको रेटिङलाई उच्च निगरानी अर्थात क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशन्समा राखेको हो। इन्फोमेरिक्सले निगरानीमा राखेका कम्पनीहरूमध्ये 15 रेटिङ

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% इएमआईको सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: Scanning on the 750.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण भने प्राप्त नगरिएको बताइएको छ।
2: निजामती कर्मचारीको सेवाका शर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढ़ाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह कार्य तीव्र पारेको छ। अर्थ मन्त्रालयको सहमति पाई कानून मन्त्रालय पुगेको संघीय निजामतीको सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यतिबेला श्रम मन्त्रालयमा छलफलका क्रममा छ।
1: ट्राफिक जाम बढ़ी हुने साधो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकिएको छ।
2: बहुप्रतीक्षित नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 0.01% सहुलियत ऋण सहयोग निर्माण गरिएको नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको हो।
1: बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि पर्न थालेको छ। बैंकमा मुद्दती निश्चय पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको जानकारीहरूले बताएका छन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको

0: गरेपछि कार्यालयले अतिरिक्त कर्मचारी र समय थप गरेर वितरण गरिरहेका छन्।
1: त्रिवेणी शिक्षण अस्पताल महाराजगंजमा असार 15 पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने भएको छ। बीमा सेवा बापत अस्पताललाई तिर्नुपर्ने माग दावी भुक्तानी बापत केही रकम तिरेर पुनः सञ्चालनमा ल्याउन बोर्डले निर्देशन दिएपछि स्वास्थ्य बीमा नियमित सञ्चालन गरिने अस्पतालले जनाएको छ।
0: औषधि व्यवस्था विभागले व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गरेको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
1: पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तुला कम्प्लेक्स हटाएको हो।
0: गत वर्ष असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 गते भित्रै मुख्य सड़क संरचनाबाट सवारी सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर यातायात अवरूद्ध हुने समस्या हटाउँदै स्थायी संरचना मार्फत सड़क सञ्चालन गर्ने लक्ष्य लिएको हो।
1: गरिमा विकास बैंक लिमिटेड कोअपरेट बिजनेस अवार्ड एण्ड समिट 2026 विकास बैंक समूहतर्फ डेभलपमेन्ट बैंक अफ द इयर 2026 सम्मानित भएको छ।
0: अब शेयर बजार गत साता नेफ्टे परिसूचक अघिल्लो साता भन्दा 0.80 प्रतिशतले घटेको छ। अङ्कका हिसाबमा 21.92 अङ्क नेफ्टे परिसूचक तल झरेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 2724.03 बिन्दुमा रहेको नेफ्टे परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2702.11 बिन्दुमा बन्द भएको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। युद्ध अन्त्य गर्न 14 बुँदे सहमतिमा हस्ताक्षर गरे यता आइतबार पहिलो पटक इरान र अमेरिकाको प्रतिनिधि मण्डल वार्तामा जुटेको छ। स्विजरल्याण्डको जेनेभामा शुरू भएको वार्तामा कतारका प्रतिनिधिहरू पनि सहभागी छन्। पाकिस्तानको मध्यस्थतामा त्रिपक्षीय वार्ता शुरू भएको हो। वार्तामा लेबनानको युद्ध विराम र इरानको रोगका सम्पत्ति फुकुवाका विषयमा छलफल भएको इरानी संचार माध्यम आईआरआईबीले जनाएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत मियामी स्टेडियममा अहिले उरुग्वे र केप भडेबीचको खेल जारी छ। उरुग्वे र केप भडेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ। पहिलो हाफमा 2-1 पछि परेको केप भडेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 2-2 बराबरीमा ल्याएको छ। खेलको 61 मिनटमा केप भडेका मिडफिल्डर हेलियो वारेलले शानदार गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् भने उरुग्वेको रक्षा पंक्तिलाई छिचुल्दै वारेलाले गरेको यो गोलसँगै मियामी स्टेडियममा रहेका केप भडेका समर्थकहरू
1: अब विचार विश्लेषणको पालो। प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति शीर्षकमा सञ्जय भूमागाईको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालले क्षेत्रीय टेक हब बन्ने विश्वव्यापी सूचना प्रविधिको विकासको फाइदा लिने औपचारिक घोषणा गरिसकेको अवस्थामा हाम्रो परिकल्पनालाई वास्तविक रूपान्तरण गर्न राष्ट्रिय विज्ञान कूटनीतिको रणनीति र कार्ययोजना आवश्यक छ। अत्यन्तै संवेदनशील विषयमा पनि सरकारवाला निकायहरूबीच रहेकाको पर्खालका कारण सहकार्यको अभाव छ, जसले गर्दा हामीले असफलताको तीतो अनुभव भोगेका छौं।
2: लैंगिक न्यायको प्रश्न शीर्षकमा डाक्टर श्रीमणी राज खनालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालले आफ्नो संविधान मार्फत सामाजिक न्याय, लैंगिक समानता र समावेशी विकासको प्रतिबद्धता व्यक्त गरेको छ। महिलाबारे स्वास्थ्य सामग्रीमा सुलभ पहुँच सुनिश्चित गर्नु त्यस संवैधानिक प्रतिबद्धताको कार्यान्वयन हो। कर प्रणाली तब मात्र न्यायपूर्ण मानिन्छ जब त्यसले सबै नागरिकलाई समान अवसर प्रदान गर्छ। महिलाको जैविक आवश्यकतालाई आर्थिक बोझका रूपमा होइन सार्वजनिक स्वास्थ्य र मानव अधिकारका रूपमा स्वीकार गर्ने दिनदेखि नै यस बहसले

0: साँचो उद्देश्य पूरा गर्नेछ। राज्यको दृष्टिकोण बदलिएको दिन मात्र महिला समानताको यात्रा साँच्चीकै अगाडि बढ़ेको मान्न सकिनेछ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
5: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, दिवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य।
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा।
0: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा राष्ट्रपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले द्वितीय जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै राष्ट्रपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई राष्ट्रपाले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले राष्ट्रपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
3: आज राष्ट्रपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: त्यस्तै राष्ट्रपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्, उहाँले भन्नुभयो।
4: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो, जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
1: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानूनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढाउन प्रण पनि गर्नेछ।
3: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
1: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, बाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावालीले भन्नुभयो।
5: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थ्याक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपा नेता वर्षमान पुलले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
0: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याबोध गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चन्नीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 बैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल
6: नदिने किन नदिनु पर्यो त हाउसलाई त व्यवस्थित गर्नु पर्यो मर्यादित बनाउनु पर्यो त्यसको निम्ति सहयोगी चाहिन्त भूमिका प्रभावकारी बनाउनु परेन
1: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
9: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको गोर्खा पत्रको भित्री पृष्ठमा साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ। साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई 1 देखि कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ। त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी जनकपुर नारायणगढ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसाय संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो। संघका अध्यक्ष दिक्य बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो। त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
0: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ। 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 वर्षीय रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्य दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्य दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो। मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। राष्ट्रपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। राष्ट्रपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट 2 प्रहरी सहित 3 घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढीले विवरण बुझाइसकेका छन् भने खोत पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमयी घटनाका रूपमा हेरिने खोत पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ, इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रीतिम जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रीतिम महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान भ्रम र कूटनीतिक चातुर्यता बारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा सञ्जीत घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ, 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखिएपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पूर्ण सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौं मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिइएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अङ्क बाँडेका थिए। दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जित निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जित रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
1: सांसदका लागि स्वकीय राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सांसदलाई स्वकीय सुविधाको बहस। सांसदका लागि स्वकीयको आवश्यकता र भइरहेका आलोचनाका बारेमा हामीले सांसद राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
6: संघको जुन छ नि त इन्डिया मेन संघको हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा छ। हाम्रो देशमा केही छैन, काम धेरै छ, भारी बोकाएको छ। कानुन पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भयो भने हस्पिटल नै पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
8: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न। सिद्धार्थमा
6: सुन्नु, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
8: कतिजना त्यो चाहियो सांसदलाई
6: सुन्न, किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि। सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई। अब उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन हुनु पर्यो नि त।
8: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो,
6: यो कामको बाँडफाँट हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन, त्यो नभएको अन्त कसरी हो।
8: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेका सुनिन्छ नि।
6: विज्ञ के होला भन्ने,
8: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो।
6: जनता त भन्दा जनताले चुनेर आएको प्रति धेरै बुझेको हुन्छ कि, कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होइन। विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या,
8: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त।
6: दायरा छ नि, त्यसको विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भने छ नि त। त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भनेपछि आम। अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भने छ। यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ। एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहयोगहरू चाहियो नि, चाहियो नि त।
8: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो।
6: होइन त, सरकार पहिला थियो उसले काटो, किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ। आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छैन त, बढी छैन त उनीहरूको,
8: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ।
6: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ।
8: भनेपछि सरकारले स्वकीय दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै,
6: नदिने किन नदिनु पर्यो त, हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहियो नि त, भूमिका प्रभावकारी बन्नु परेन।
8: स्वकीय यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो, कसरी त्यो स्वकीय नियुक्त गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ, जिम्मेवार बन्नुपर्छ।
6: त्यसको विधि छ, विधिलाई पक्रेर कामहरू गर्ने नि, त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी, सबैले के गरेछ र त्यस्तो गरेको आशा पनि छैन किन, यस बारेमा सचेत रहनुपर्ने कुरै छ।
0: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै,
0: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता,
1: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य,
0: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी,
1: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, केप भर्डेसँग उरुग्गे बराबरीमा रोकियो, भोलि 4 खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपूछका लागि भेट्नु छ भनेर बोलाउने तर त्यही फेरि करार झा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला मैदान जस्तो देखिन्छ, त्यहाँ तीनजना व्यक्तिहरू छन्। एउटा व्यक्ति छन् जसको अलि ठूलो बनी देखिन्छ, दुईटा हात फिजाएर नजिकै रहेका दुईजना व्यक्तितर्फ हेरेर केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, बोलायो भन्दैमा खुक्क जाने होइन, झ्याप्प पक्राउ पर्ला नि भन्दैछु।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: भगवान भन्नुहुन्छ धर्म गर्ने पापमा जान्न, राम्रो काम गर्दै गर्।
1: सूचना संगीत मनोरञ्जनको अटुट साहिनी, यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

प्रति तथ्य र निष्पक्ष समाचार पश्चिम चितवनको आवाज रेडियो साहिनो 90.8 मेगाहर्ज र साहिनो न्यूज डट कमबाट एकैसाथ प्रसारण भइरहेको मुख्य मुख्य समाचारहरूको सङ्गालो बिहान 7:45 बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिशोधको राजनीति नगर्ने सभापति लामी छानेको भनाई। विधान संशोधन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप समावेशी बनाइँदै सरकार र संसदबारे समीक्षामा कांग्रेस। इरान अमेरिका वार्तामा लेबनान द्वन्द मुख्य एजेण्डा। र फिफा विश्वकप 2026 उरुग्वे र केभ भार्डे 2-2 बराबरमा। अब खबर विस्तारमा। सिंहदरबार परिसरमा निर्माण भइरहेको सर्वोच्च अदालतको नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगेको छ। आधुनिक संरचना र सुविधा सम्पन्न कक्ष सहितको सो भवन अब छिटै पूर्ण रूपमा सञ्चालनमा आउने तयारीमा रहेको छ। सर्वोच्च अदालतको भौतिक शाखा प्रमुख निरञ्जन शर्माले सर्वोच्च अदालत नयाँ भवनको मुख्य संरचनाको काम सम्पन्न भइसकेको बताउनुहुँदै अहिलेसम्म सो आयोजनाको भौतिक प्रगति 98% रहेको जानकारी गराउनु भएको छ। उहाँका अनुसार अब भवनको मुख्य प्रवेशद्वार निर्माणभित्रका सड़कको कालो पत्रे तथा भवनको आन्तरिक काम भइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नु भएको छ। चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय सम्मेलन समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति लामी छानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाध्ने बताउनु भएको छ। उहाँले राजनीतिक दलहरूबीच भएका वैमनस्यता यही बाट नै अन्त्य गरी सहयोग र सहकारीका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गर्नुभएको छ। पार्टीभित्र गुट उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्नुहुँदै सभापति लामी छानेले महाधिवेशन मार्फत एकताको सन्देश दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पुराना राजनीतिक दलले बेहोरेको अनुभवबाट पाठ सिकेर गुट रहित दल ढंगले अघि बढ़न सके राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै शक्तिले पराजित गर्न नसक्ने उहाँले स्पष्ट पार्नु भएको छ। सभापति लामी छानेले पूर्व सहमति अनुसार नै सरकार अघि बढ़िरहेको बताउनुहुँदै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लक्ष्य अनुसार काम गरिरहेको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन पूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागि हो। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधन पछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। जस अनुसार सभापति एक महिला सहित 3 उपसभापति 2 महामन्त्री तथा 1 महिला सहित। राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन पूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागि हो। विधान संशोधन समितिका

पाँच सह महामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यस्तै गरी एक कोषाध्यक्ष, दुई सह कोषाध्यक्ष, एक प्रवक्ता र तीन सह प्रवक्ता मनोनयन गरिएको छ। अब समिति 151 सदस्यीय हुने भएको छ। नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम र कमजोरीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसद जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयहरू छलफलमा भएको बताउनु भएको छ। उहाँले बैठकमा सरकारका कामबारे पनि समीक्षा भएको बताउनु भएको छ। महामन्त्री पौडेलले सरकारले 100 दिने कार्यकालका लागि गरेको प्रतिबद्धता पूरा गर्न नसकेको भने दावी गर्नुभएको छ। कोशी प्रदेशमा मनसुनी वायु र अन्य भूभागमा पश्चिमी वायु, स्थानीय वायु प्रभाव रहेको छ, जसको कारण विभिन्न ठाउँमा वर्षा र हिमपात भइरहेको जतका मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन सहित चट्याङ सहित हल्का सँगै मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र ब्याङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर 150.62 रुपियाँ र बिक्री दर 151.22 रुपियाँ निर्धारण गरिएको छ। यस्तै युरोपियन युरो एकको खरिद दर 172.75 रुपियाँ र बिक्री दर 173.43 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 169.33 रुपियाँ र बिक्री दर 200.12 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 186.63 रुपियाँ र बिक्री दर 187.37 रुपियाँ कायम गरिएको छ। पहिलो खबरमा अब विदेशको खबर। प्रत्यक्ष शान्ति वार्ताको लागि अमेरिका र इरानका प्रतिनिधि स्विजरल्याण्डमा रहेका छन्। अमेरिकाका उपराष्ट्रपति जे डी भान्स नेतृत्वको टोली र इरानका विदेश मन्त्री अब्बास अराग्जी र सभामुख मोहम्मद बगर गाली बास सहितको टोली स्विजरल्याण्डमा रहेको जनाएको छ। प्रत्यक्ष वार्ता हुने भएको छ। इरानले लेबनानमा इजरायल र हिजबुल्लाह बीच चलिरहेको द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाएको जनाएको छ। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रमण भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुलका नामका प्रवासी चरामा संक्रमण पुष्टि भएको छ। अस्ट्रेलियाली कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप के ग्रान्ट राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण पुष्टि भएको हो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र र हर्ड र म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। पहिलो खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान उरुग्वे र केप भार्डे बीचको खेल 2-2 बराबरीमा सकिएको छ। खेल बराबरीमा रोकिएपछि दुवै टोलीले अङ्क बाँडेका छन्। खेलको 21 मिनटमा केप

नाकको गोलमा केभ भार्डेले अग्रता दिलाएको थियो भने 44 मिनटमा उरुग्वेका क्यासी मिलानोले भने गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्। लगत्तै उरुग्वेका अगस्ट गोल गर्दै पहिलो हाफ उरुग्वे र दुई र केभ भार्डे एक एकको स्थितिमा रहेको थियो। खेलको 61 मिनटमा केभ भार्डेका हेलियो भरेलाले गोल गर्दै खेल फेरि 2-2 को बराबरीमा सकिएको हो। अन्तिमसम्म पनि दुवै टोलीका तर्फबाट दुईटै प्रयास भए पनि खेल हारजितसम्म भने पुग्न सकेन र 2-2 को बराबरीमा रोकिएको छ। बिहान 7:15 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। विधान संशोधन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका थप समावेशी बनाइँदै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिशोधको राजनीति नगर्ने सभापति लामी छानेको भनाई। सरकार र संसदबारे समीक्षामा कांग्रेस। इरान अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेण्डा र फिफा विश्वकप 2026मा उरुग्वे र केभ भार्डेले 2-2 को बराबरी खेले। यसको साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com एकै साथ प्रसारण भइरहेको बिहान 7:15 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साइडीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पूनम मगर बिदा हुन्छु। नमस्कार।

0: Radio Simon, 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन हो।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँहरूले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर चैतडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिन हो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुरीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीवाङी रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजनीति 2083 साल असार महिनाको आज 8 गते, तदनुसार ईस्वी सन् 2026 जून 22 तारिक, सक सम्वत् 1948 नेपाल सम्वत् 1146 तथा लाछा रुद्र नामक सम्वत् उत्तरायण गृहमयुतो। आज सोमबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ। आज अष्टमी, आज अष्टमी तिथि रहेको छ। 36 घडी 30 पला रहेको छ। आज वायु अष्टमी रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र रहेको छ 24 घडी 30 पला। नक्षत्रमा विशेष गरी योगमा रहेको छ व्यतिपात योग रहेको छ 25 घडी 33 पला। करणमा रहेको छ विशेष गरी भद्राकर्ण रहेको छ विशेष गरी 6 घडी 52 पला, यानि कि बिहानको 7:55 तदुपरान्त बवाहकरण रहनेछ। चन्द्रमा कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज श्रीवास्त योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिनमाने घडी 13:50 रहनेछ। आज वायु अष्टमी रहेको छ। आज अष्टमी व्रत रहेको छ। आज गोरखकाली पूजा भूमिराज भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने, विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको काल समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। आजको कालबेला यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको 6:53.09 बिहानको विशेष गरी 8:37 22 सेकेन्डसम्म आज कालबेला रहेको छ भने, आजको लाभ बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 3:34.14 विशेष गरी
साँझको 5:18 27 सेकेन्डसम्म आज लाभ बेला, जस्तै गरी शुभ बेला रहेको छ बिहानको 8:37:22 बिहानको 10:21:35 आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने हामी तपाईँलाई विशेष रूपमा गराउनेछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विशेष गरी विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ। उत्तर फाल्गुनीको तेस्रो चरण, नाम आउँछ पवित्र अथवा पदम, नाम आउँछ आदिनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई विशेष रूपमा गराउनेछौँ, विशेष गरी गराइसकेछौँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन कामको चाप बढ्दै जानेछन्। केही दुर्जुप गर्नु परे पनि फाइदा हुनेछ। भौतिक सदन जुट्नले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दैछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जाँदैछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययन प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफको कामले अरूको उपकार गर्न सकिने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन तत्काललाई साइनो फाइदा हेर्दा पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बारले पनि दुःख पाइन्छ। तत्काल योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। काम बिग्रने डरले सताउँदैछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनसँग साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम पनि गर्न सकिने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय रहेको छ। पेसा व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनको फाइदा उठाउन सकिन्छ। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। शत्रुहरू परास्त हुँदै जानेछन्। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। आमदानी बढ्दै जानेछन्। विगतका कर्मको उचित प्रतिफल पाइन्छ। प्रशस्त धनार्जन गर्ने मौका समेत मिल्ने खालको योग भइ राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिन्छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आकर्षण उपहारले उत्साह जगाउनेछन्। रोकिया काम सम्पादन हुने र नयाँ काम पाइने योग रहेको छ। तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका आफन्तजन नजिकिन सक्छन्। रमाइलो जमघरका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भइ राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष प्रस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन जटिल कामले लोभ्याउनेछ। तर खर्च पनि निकै लाग्न सक्छ। विश्वमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर छिमेकमा केही असमझदारी देखेला। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। आफ्नाबाट भने टाढिनु पर्ने खालको यो भूमि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आमदानी बढ्नले उत्साह जाग्नेछ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। विभिन्न स्रोत साधन जुट्दै जाँदैछन्। संचित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनको रकम हात लागि हुनेछ। तर दायित्व पनि बढ्न सक्छ। सरसफरमा केही धन बाहिरिने योग देखिएको छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात लागि हुन समय लाग्नेछ, तैपनि मेहनत गर्दा लक्ष्य प्राप्ति हुने खालको योग बनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि, उनीहरूका लागि आजको दिन पुरुषार्थी काम सम्पन्न गर्ने समय रहेको छ। प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउँदैछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामको नामदाम इनाम आर्जन गर्न सकिन्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। लगनशीलताले कीर्तिमान दिनाउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि, उनीहरूका लागि आजको दिन धर्ममा श्रद्धा र परोपकार मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। कार्यका साथीभाइ नजिकैले हर्ष बन्नेछ। भाग्यले विशेष अवसर थमाउनेछ। समस्या चुनौती समाप्त हुनेछ। नामदाम इनाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि, उनीहरूका लागि आजको दिन परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने योग देखिया छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो दिँदा आफ्नै काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहनेछ भने कम महत्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन काम हेर्नु पर्ला। दौडधुप र कमजोरी भएको अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोल्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि, उनीहरूका लागि आजको दिन महत्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। विशेष गरी सुझारू र कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। विशेष गरी वाद विवादमा अघि नसक्दा राम्रो हुनेछ। मेहनतले छिटो समय फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरेखता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनका आमदामी हुनेछ। सुविधाको वस्तु प्राप्त हुने खालको योग मेन राशि मिललाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विषम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलको विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भन्ने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समय तपाईँको कसको बारेमा हेर्न मन लागेको छ उसैको साल महिना गते अनि समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। यदि बाहिर विदेशतिर कतै जन्म भएको छ भने पनि उहीँको समयहरू, जस्तै गरी साल महिना गते र समय तपाईँले प्रष्ट रूपमा जानकारी गराउनुभयो भने म तपाईँको संसारको जुनसुकै ठाउँमा जन्मिनु भएको छ भने पनि चिना पनि बनाउन सकिन्छ। अनि यस्तै गरी ग्रह दशा र भाग्यको बारेमा पनि विस्तृत रूपमा छलफल गर्न सकिन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: स्वर्गदारी नगरपालिका 8 रेखबहादुर बस्नेत।
0: हजुर, रेखबहादुर बस्नेत, स्वर्गदारी नगरपालिका 8।
1: हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: अङ्कलको छोरी बहिनीको बारेमा।
0: बहिनीको विषयमा जन्मिति भन्नुहोस् त, बहिनीको कति हो?
1: 2057 साल।
0: 2057
1: 3 महिना 25 गते

0: राधिके शरण त्रमुखे गौरी नारायणी नमस्ते। नानीको चाहिँ 2057 साल असार महिनाको 25 गते आइतबारको दिन जन्म, विशेष गरी अष्टमी तिथिमा परेको छ। असार शुक्ल पक्षको अष्टमी तिथि, राशि कन्या राशि, चित्रा नक्षत्रको दोस्रो छ। नाम आउँदो रहेछ पोबाट नाम आएको छ। नानीको पोष्टिका भन्ने नाम आउँछ। मध्य नानी राक्षस गण परेको छ, घातकमा नानीको परेको छ। तिथिहरू चाहिँ विशेष गरी पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ नानीको लागि। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, अलिकति नाग दोष परेको छ नानीको लागि। सामान्य खालको नाग दोष हो, त्यसो विधि हातिनु पर्ने कुण्डली होइन। कुण्डली राम्रो छ नानीको, नराम्रो होइन। वैदेशिक क्षेत्र राम्रो, सरकारी जागिर पनि राम्रो हुन्छ। अलि छिटो रिसाउने, अलि एकरो स्वभाव चाहिँ गराउँछ नानीको। विवाहमा दाम्पत्यमा हेराएर जुराएर विवाह गर्नुपर्छ। विवाहमा अलिकति बाधा आउने कुण्डली परेको छ। अहिलेको लागि नानीको सिद्धा र अर्को बृहस्पति ग्रह राम्रो चलेको छ, त्यस्तो चिन्ताजनक ग्रह छैन, राम्रो छ नानीको लागि। समस्या जिज्ञासा केही छ?
1: समस्या जिज्ञासा भने ऊ

0: गरेर जुराएर विवाह गर्नुपर्छ, विवाहमा अलिकति बाधा आउने कुण्डली परेको छ। अहिलेको लागि नानीको सिद्धा र अर्को बृहस्पति ग्रह राम्रो चलेको छ, त्यस्तो चिन्ताजनक ग्रह छैन, राम्रो छ नानीको लागि। समस्या जिज्ञासा केही छ?
1: समस्या जिज्ञासा भने ऊ

0: सूचना संगीत र मनोरञ्जन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो 8 AM
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
3: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड
2: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
1: खेतमा पानी जमाइराख्ने
2: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: यता नआउ बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
10: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
10: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
10: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
16: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओट्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
15: ए हो र, म पनि त्यहीँ जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
17: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
15: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 550 82 751।
18: किन आँखा मिसेको मिसे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
18: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
18: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
18: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
18: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
19: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
14: रेडियो साइन 89.8 MHz।
15: कार्यक्रम कृषि र प्रविधि।
7: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा,
15: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा, मात्र 5 चितवनको आवाज रेडियो साहिनो 89.8 MHz। सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।

आज पनि म आइसकेको छु कार्यक्रम कृषि र प्रविधि लिएर। म विश्वनिधि अर्याल। यतिखेर हरेक हप्ताको सोमबार यसै समय प्रसारण हुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। समय परिवर्तनशील छ। अहिले किसानहरूले विभिन्न किसिमका आफ्नो उत्पादनलाई कसरी सहज बनाउने भनेर खोजी कार्य गरिरहनु भएको छ भने कतिपय किसानहरूले यन्त्रको प्रयोग गरिरहनु भएको अवस्था छ। यो कार्यक्रम हो कृषि र प्रविधि। हरेक हप्ताको सोमबार यसै समय प्रसारण हुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। रेडियो साइनोको आफ्नै उत्पादन, रेडियो साइनो 99.8 मेगाहर्जको आफ्नै उत्पादन कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रमलाई इन्टरनेट अनलाइनको हाम्रो पात्रो नेपाली पात्रो रातो पार्टी र साइनो न्युज .com तपाईँ संसारको जुनसुकै ठाउँबाट पनि सुन्न सक्नुहुन्छ भने रेडियो साइनोको फेसबुकमा गएर पनि तपाईँ चाहेको बेलामा हेर्न र सुन्न सक्नुहुने कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। कृषि र प्रविधिमा हामीले विभिन्न किसिमका किसानहरूसँग र कृषि क्षेत्रमा लागेका विभिन्न किसिमका प्राविधिकहरूसँग, कृषि विज्ञहरूसँग कृषिका विषयलाई लिएर भलाकुसारी गर्दै आइरहेका छौं। किसानका अवस्थाहरू के छन् त त्यो ती कुराहरू लिएर हामी विज्ञबाट जान्छौं र विज्ञका सुझावहरू लिएर हामी फेरि किसानको भएको ठाउँमा आउँछौ। किसानहरूलाई अतिथिहरूलाई कहिलेकाहीँ हामी स्टुडियोमा बोलाउँछौ भने कहिलेकाहीँ हामी कुनै पनि अतिथिलाई स्टुडियोमा निम्त्याएका हुँदैनौ र हामी किसानको प्राविधिकको आफ्नै घरमा आफ्नै खोरमा आफ्नै गोठमा पनि गएर यो कार्यक्रम रिपोर्टिङ कार्यक्रम प्रसारण गर्ने गर्दै आइरहेका छौ भने कहिलेकाहीँ हामी कृषि सम्बन्धी विभिन्न किसिमका समाचारहरू स्टुडियोबाट प्रसारण गर्ने गरेका छौं। यो कार्यक्रम हो कार्यक्रम कृषि र प्रविधि। यस कार्यक्रम अन्तर्गत अहिले करिब असार महिना लागेको छ। किसानहरूलाई आफ्नो खेती मकै थन्काउने र धान रोप्ने धानको रोपाईको चटारो कतिपय किसानलाई छ भने कतिपय किसानहरू अझै बिउ राख्ने चटारो पनि भइरहेको अवस्था छ। मनसुनको अवस्था त्यति राम्रो छैन, पानी त त्यति राम्रो परिरहेको अवस्था त छैन र पनि किसानहरूले आफ्नो काममा लगनशील भएर लागिरहेका छन्। किनभने यो धान रोप्ने काम भनेको मानो रोपेर मुरी फलाउने भनेर पनि भनिन्छ भन्ने गरेकै छन्। त्यो भन्ने भनाइ पनि छ। अहिले असारमा साउनमा धान रोपाई गरेर मङ्सिरमा धान थन्क्याउने र वर्षभरि आफूले खाने खानको लागि पनि आवश्यक पर्ने धानहरू यसरी खेती गर्ने गरेका छन् र धान दुई किसिमको खेती हुन्छ। चैते धान जो हिउँदमा लगाइन्छ, हिउँदमा लगाउने धान चैते धान चैतमा धान रोपिन्छ र असारमा त्यो धान काटिन्छ भने बर्खे धान हामी असार साउनमा फेरि रोप्छौँ र कार्तिक मङ्सिरमा यो धानलाई काट्ने र भण्डार गर्ने गर्दै आइरहेका छौँ। यसै सिलसिलामा धान रोप्नको लागि धान खेतीको लागि प्रशस्त मात्रामा पानीको आवश्यकता पर्छ। कतिपय ठाउँमा त सिंचाईको नहरहरू बनाएर व्यवस्थापन राम्रो गरेको छ भने कतिपय ठाउँमा त्यो सिंचाइ छैन, नभएको ठाउँमा भूमिगत पानी बोरिङ गरेर भूमिगत पानी प्रयोग गरेर पनि धान रोप्ने गर्दै आइरहेका छन्। यस्तो अवस्था छ, यो भूमिगत पानी भन्दा सतही पानी हुनु नितान्त आवश्यकता छ र यो कुनै पनि खेतीको लागि। चितवन यस्तो उर्वरशील भूमि हो, चितवनमा अत्यधिक मात्रामा खेती हुने जमिन छ, यहाँ सिंचाइको अभाव छ, सतही सिंचाइको अभाव छ। खगेरी नहर एउटा चलेको छ, खगेरी नहरमा पनि पानीको स्रोत राम्रो नभएको हुनाले पानी प्रशस्त मात्रामा पानी आउन सकेको छैन। त्यस्तै रहेछ अर्को लिफ्ट सिंचाइ भनेर नारायणी लिफ्ट सिंचाइ पनि प्रयोग गरिएको छ। नारायणी लिफ्ट सिंचाइ साउन महिनामा मात्रै प्रयोग गर्छ, हिउँदमा त्यसले पानी दिन सकेको छैन।
बर्खामा दुई महिना मात्रै पानी तानेर नहरमा पठाउने गरेको छ। त्यसले मात्रै पनि पुग्दैन, चितवनलाई हराभरा र उत्पादनशील बनाउनको लागि, उत्पादनमुखी चितवन बनाउनको लागि बाह्रै महिना सिँचाइ हुनु नितान्त आवश्यकता छ। यो त भयो बर्खाको बेलाको रोपाई र सिँचाइको बेलाको कुरा। अब आउनुहोस् चितवनमा, चितवनको अझ इभन पश्चिम चितवनमा एउटा शीत भण्डार जहाँ खुलेको छ, यो शीत भण्डार यसलाई चिलिङ सेन्टर पनि भन्छ, शीत भण्डार जहाँ भण्डारण गर्नको लागि खाद्य वस्तुहरू भण्डारण गर्नको लागि यहाँ भण्डारणको व्यवस्था भएको छ। यसले नेपालको मध्यमाञ्चलको सबभन्दा ठुलो भण्डार व्यवस्था, लगभग 18 करोडको लगानीमा निर्माण भएको यो शीत भण्डारले यहाँ विभिन्न किसिमका खाद्य वस्तुहरू भण्डारण गर्छ। यहाँ नेपालका मात्र नभएर विदेशबाट आउने खाद्य पदार्थहरू पनि यहाँ भण्डारण गर्दै आइरहेका छन्। यहाँ अझ यो भण्डारणमा सिजनेबल तरकारीहरू, यो हरियो तरकारीहरूको भण्डारण गर्ने व्यवस्था अझै भइसकेको छैन। भण्डारणकोमा त्यो पनि गरिदियो भने अझै उपयुक्त हुन्थ्यो सबै किसानहरूलाई, किनभने किसानले उत्पादन गरेको तरकारीलाई बाहिर फाल्नुपर्ने हुन्थेन।

0: यसै सिलसिलामा हामी कुरा गर्दैछौ चितवन चनौले स्थित भण्डारका पूर्व प्रबन्धकीय सचिव र हाल अध्यक्ष हुनुहुन्छ उहाँ सूर्यमणि पौडेल, उहाँसँग यसको विषयमा हामी कुरा गर्न गइरहेका छौँ।
1: एउटा सहकारी मोडलबाट श्री भण्डार सञ्चालन गर्ने भनेर स्थापना गर्ने प्रक्रियामा गयौँ।

0: चितौ ले बढी लाभालित हुनु मौका पाएको छ। यहाँदेखि किसानहरू एक बोरा आलुको लागि बजारसम्म धाइरहनु पर्ने अवस्थालाई अहिले निश्चित गरेको छ। बेलुका 7-8 बजीसम्म पनि उसले आफ्नो सामान सहजै निकाल्नु पाएको छ। बिहान 8 बजी आएर भण्डारण गर्नु पाएको छ। यहाँ मौसम रूपमा केही छोटो समयका लागि तरकारीहरू पनि स्टोर गर्न सकिन्छ। गाजर, चुकन्दर, स्याउहरू र अहिले हामीसँग स्याउ र मात्रै रहेको छ, अन्य चिज रहेको छैन। आँपलाई पनि राख्न सकियो तर आँप त्यति लामो समय नजाने, किन हामीसँग ठुल्ठुलो कोठाहरू छ, च्याम्बरहरू छ। त्यसले गर्दा एक बोरा आँप लिएर आएर त्यो एउटा कोठा मात्रै राख्न सक्ने अवस्था हामी कहाँ छैन। त्यो कारणले गर्दा हामीले सिमिलर टाइपको आलुलाई जाने टेम्परेचर जे छ त्यही टेम्परेचरमा रहने चिजहरूलाई एक ठाउँमा स्टोर गर्न सक्ने अवस्था भएको कारणले गर्दा हामीले सानो सानो कोठाहरू बनाएका छौँ।
1: भनेपछि त्यो सबै किसिमका फलफुलहरूलाई अहिले स्टोर गर्न अलिक सम्भव नभएको अवस्था हो। स्टोर त गर्न सकिन्छ तर त्यसलाई जति समयसम्म बढी लान सकिन्छ, मान्नुहोस् 4 महिना यसको दुई गर्न छ भने हामीले त उहाँहरूलाई 2 महिनामा तपाईँले आफ्नो सामान निकाल्नुहोस् है, 2 महिनाभित्र मार्केटमा पठाइसकेर बाटोमा बोल्नुहोस् भनेर अनुरोध गर्छौँ। किन हामीसँग एकै किसिमको तापक्रम भएको हुनाले त्यसलाई चाहिँ छुट्टै तापक्रम दिएर त्यो 10 क्विन्टल मात्र राखेर सम्भव भएन। हाम्रो एउटा कोठामा कम्तीमा पनि 300 टन अट्छ एउटा कोठामा। कसैले तपाईँको 100 किलो 200 किलो ल्याएर राखेर त्यो कोठाभरिको 4-3 दिन कुरा नै आएन। त्यो कारणले गर्दा हामीले त्यसको मात्रै सामान राखेर त्यसलाई बिजुली चलाइरहने कुरा पनि आएन। यी कारणले गर्दाखेरि कतिपय कुराहरूलाई हामीले भुन्यासाइ लाउन सक्दैनौँ। त्यसले गर्दा हामीले सिमिलर टाइपका कुर्सहरूलाई एउटै टेम्परेचरमा लाने गरेका छौँ। र अर्को यहाँ गेडागुडीहरू पनि हामीले भण्डारण गर्छौँ, जस्तो सिजन अनुसार केराउ भयो, चना भयो, बोडी भयो, मकै भयो, यी चिजहरू पनि हामीसँग स्टोरेज हुन्छ। र चितौनले एउटा गहनाको रूपमा यसलाई पश्चिम चितौनमा भरतपुर महानगरपालिकाले एउटा गहनाको रूपमा यसलाई उपयोग गर्न सकेको छ र गर्नुपर्छ। र यस्ता चिजहरू जो किसिमसम्म एकदम डाइरेक्टली सरकार राख्छन्, प्रत्यक्ष सरकार राख्छन्, जसले गर्दा जनताले प्रत्यक्ष रूपमा कृषिमा लागेका मानिसहरूले लाभ हुन्छ, उपभोक्ताले लाभ पाउँछ, ती कुराहरूलाई स्थानीय निकायले आफ्नो संरक्षणमा राखेर लान सक्यो भने अझ बढी प्रभावकारी हुन्छ। जो कृषि पेसामै लाग्नु भएको छ उहाँहरूलाई स्थानीय निकाय मार्फत उहाँहरूले यहाँ स्टोरेज गर्न आए बापत उहाँहरूलाई छुट दिने, त्यो कुरा कोल्ड स्टोर स्थानीय निकायले साझेदारी भयो भने उत्पादन वृद्धिमा अझ बढी प्रभावकारी हुन सक्छ यस्ता शिल्प भण्डार भन्ने कुरा मैले विश्वास लिएको छु। के छ चुनौतीको अवस्था के छ यो सहकार संस्था? यहाँले हामी यो अहिलेसम्म स्थापना कालदेखि आएर तपाईँको प्रबन्धकीय सचिव हुनुहुन्थ्यो भने अहिले अध्यक्ष हुनुभएको छ होइन, त्यो बेलादेखिको आजसम्मको अवस्थामा के कस्ता चुनौतीहरू आइलाग्यो?
0: एकदम धन्यवाद, राम्रो प्रश्न राख्नुभयो। चुनौती सुरुमा यसको चुनौती कतिपय कुराहरूमा राज्यले नै पुलिस भने के कुरा भन्ने कुरा नबुझेको, हामी पनि कुरामा अन्यल भएको अवस्था थियो अरे। अहिले यो कुरा धेरै चिर्दै गइसकेको छ। अहिले बल्ल पुलिसहरू कस्तो किसिमको हुनुपर्दैछ र कुन किसिमको तापक्रममा कस्ता सामान राख्नुपर्छ भन्ने कुरा धेरै हामीले पनि ज्ञान गरिसक्यौँ। राज्यको यो कृषि मन्त्रालय निकाय सम्बन्ध निकायहरूलाई पनि यसको बारेमा जानकारी राम्रै भएको छ। चुनौती सुरुमा हामीलाई आर्थिक अवस्था के, चुनौती निर्माणको अवस्था ढिलो बन्दै गयो भने अहिलेको अवस्था के र चाहिँ के रहेछ के देखियो भने हाम्रो यो ठुलो एउटा 25 मेट्रिक टनको भनेको छौँ, यद्यपि यसलाई स्पेस बीचमा छर्नु पनि भएको हुनाले 2300 मेट्रिक टन यसमा राम्रोसँग सुरक्षित गर्न सकिन्छ। तर गत वर्ष हामी 2300कै हाराहारीमै थियौँ, गत वर्ष चाहिँ 2500कै हाराहारीमा थियौँ। अहिले हामी चाहिँ लगभग अझै हामीसँग 20% जति अकुपाइड गर्नुपर्ने ठाउँ मागिरहेको छ, 80% अकुपाइड छौँ हामी। यसमा के भने हामीहरूको आफ्नै किसिमको उत्पादन नभएको हुनाले हामीले बढी व्यवसायसँगै बढी निर्भर गर्नुपर्ने किसिमको अवस्था हामी देख्यौँ। त्यसले गर्दा स्थानीय निकायको चाहिँ बढी चुनौती हुनु पर्यो, कृषि उत्पादनै हुनु पर्यो, जमिन बाँझो नराख्ने, त्यो जमिनमा उत्पादन भएको कुरालाई कसरी मल बिउ बिजन यी सबै कुरा सहजीकरण गर्ने र बजारीकरण गर्ने किसिमको वातावरण बनाइदियो भने हामीले सुरक्षित र तरिकाले भण्डार गर्ने जिम्मा चाहिँ कुलिस्टरले नै, अरू बेलामा राज्य चाहिँ डाइरेक्टली किसानहरूसँग चाहिँ प्रत्यक्ष हुने स्थानीय निकाय भने उत्पादन वृद्धि भयो भने बल्ल यस्ता कुलिस्टरहरूको चाहिँ सम्भाव्यता अझ बढाइ जान्छ। र अहिलेको चुनौती भनेको अब यो बिजुली, यसको अत्याधिक गर्मी महिना छ, बिजुली अत्याधिक यसको तापक्रम छ, अब तेलको मूल्य पनि अहिले देखिहाल्नु भएको छ अत्याधिक आकाशीको छ। हामीसँग भएको 160 केबीको ट्रान्सफर्मर के अरे जेनेरेटर छ जसले 1 घण्टामा 20 देखि 22 लिटर तेल खान्छ र यहाँ फेरि अत्याधिक लाइन जाने समस्या छ, त्यो जेनेरेटर चलाएर पनि खर्च के कतिले वृद्धि छ भने अर्को कुरा राज्यले यस्ता किसिमका चाहिँ शीतगृहहरू जो कृषिसँग डाइरेक्टली रिलेटेड गरेका छन् यसमा विद्युतमा कम्तीमा पनि 75% छुटको व्यवस्था गरेर त्यो 75% यसले छुट लिए अनुसार किसानलाई पनि यसले के राहत दिने भन्ने किसिमको चाहिँ माग गर्न नपर्ने भने सबै पक्ष लाभान्वित हुने अवसर जुट्छ भने जस्तो मलाई लाग्छ।
1: यसमा अझै यहाँ त अहिले त भनिहाल्नु अझै राम्रो गराउनलाई जति यो हरियो तरकारीहरू छ नि, जति किसानहरूको तरकारीहरू समयमा बिक्री नहुने अवस्था छ नि, बारीमा जोतेर खानुपर्ने अवस्था छ नि, यसलाई पनि कुनै तरिकाले भण्डारण गर्ने व्यवस्था गर्न सकिन्न?
0: एकदम यो पनि राम्रो प्रश्न हो. यदि हामीले हामीसँग भएको मौजुदा च्याम्बरहरूलाई सानो सानो भागमा विस्तृत गर्न सक्यो भने त्यस्ता चिजहरू राख्न सकिन्छ. तर के हुन्छ भने हरिया सागपात भने धेरै लामो समय जाने चिज होइन, यी कम्तीमा एक हप्तासम्म सह ढङ्गले राख्ने हो र एक हप्तापछि मार्केटमा लाने हो. जस्तो टमाटर पनि स्टोर गर्न सक्दैन सकिँदैन. तर हामी किसानहरूले पनि त्यो किसिमको चाहिँ यहाँको कृषि ज्ञान केन्द्र तपाईँको जिल्ला कृषि विकास कार्यालय मार्फत त्यो अवेरनेस जानु पर्यो, जानकारी हुनु पर्यो भने कस्तो अवस्थामा सामान चाहिँ
1: भण्डारण
0: गरेर लिएर आउने, कस्तो अवस्थाको सामान टिपिएसी भण्डारण गरेर ल्याउने भन्ने कुराको जानकारी हुनु पर्यो. एकदम पाकेको प्रचुर मात्रामा पाकेको चाहिँ टमाटरलाई घोष राख्यो भने तपाईँको तिन दिन चार दिनमा जान्छ. अब पाक्छ भने यस्तो किसिमको कोलेस्ट्रोल लिएर राख्यो भने हामीले एक महिना सुरक्षित तरिकाले अहिले पनि स्टोर गर्न सकिन्छ. र व्यवसाय पनि के हुनु पर्यो भने यसलाई प्याकेजिङ सिस्टमको राम्रो हुनु पर्यो. धानको बन्द राख्नेले राम्रो धानको रास लादेर राखेर कोलेस्ट्रोलमा राम्रो कोलेस्ट्रोल राम्रो मार्दिन छैन. कोलेस्ट्रोलमा त राम्रो सहज तरिकाले बाटोहरू तय गरिदियो. त्यही कारण हाम्रो बुझाइ पनि अलिक के छ भने एक किसानहरूले आलु लिएर आउनुहुन्छ, अहिले पनि आलु राख्न दुई राख्नुहुन्छ, लगभग उहाँले धेरै पुगिसके हो, त्यही पुगिसके आलु त्यसले चिसो पर्नु माटो हुन्छ, त्यसले बिस्तारै फङ्कल्दै जाँदा अरू पाउँदै जान्छ. अनि हामीले उहाँलाई भन्छौँ गएर कुरा खोलेर सबै कुरा छानेर फेरि हाल्नु पर्छ भनेपछि हरेक उहाँले लिएर आएको पचास किलो बरुवा चार पाँच किलो कुवा कुहेको देखिसके हो. त्यही कुरालाई आज तपाईँको जय
1: जेठमा
0: ल्याउन पर्ने कुरा फागुन चैतमा ल्याइदिएको त कुहिया हुन्छ नि उहाँहरूले. त्यो कुरामा चाहिँ हामी किसानहरू पनि सचेत हुनुपर्ने हुन्छ. हामीले चाहिँ हामी कहाँ जोडिन आउने किसानहरूलाई त्यो कुरा चाहिँ आउटसोर्स नदोरिस् है भनेर अहिले चाहिँ जानकारीमूलक ढङ्गले अगाडि बढेका छौँ. म लगायत हाम्रो कर्मचारी वर्ग सबै यसमा सुनिश्चित पनि
1: हामी यहाँको अध्यक्ष सूर्यमणि पौडेलसँग कुरा गर्दैछौँ र यसरी हामी भण्डारण स्थल जाँदैछौँ कि कसरी भण्डारण भइरहेको छ, त्यहाँका चिजहरू खाद्य वस्तुहरू कसरी भण्डारण हुन्छन् भन्ने विषयमा पनि हामी देखाउन जाँदैछौँ भन्ने कुरा हामी यहाँ देखाउन भइरहेका छौँ. अहिले हामी यहाँ आएका छौँ यो आलु भण्डारण एरिया के छ,
0: के भण्डार भइरहेको छ जानकारी दिँदैछु. किसानको हाल्नु यो उहाँको नम्बरिङ मानस यो 2811 छ, यसको तल लेखिएको छ नम्बर 2 उहाँको 2 वडा छ
1: होइन.
0: अब यहाँ तल देख्नुहुन्छ तपाईँले अर्को देख्नुभयो 2790 होइन, उहाँको पनि के रहेछ एक वडा रहेछ. यो चाहिँ जटिल के हुन्छ यहाँ निकाल्ने बेलामा भने तपाईँको अब यो निकाल्न आउनुभयो अहिले यहाँ भने हामीले सबै उल्टाएर झिक्नु पर्ने हुन्छ. तर यो यद्यपि हाम्रो के फेरि जहाँ जसरी रहेको हुन्छ त्यसरी राखिएको हुन्छ. त्यसले गर्दा उहाँहरू किसानहरू जसले यसरी नम्बरिङ दिइसकेका छ बिल लिएर जानु भएको छ भने उहाँले जति बेला पनि आफूलाई चाहिँदाखेरि आफ्नो सामान निकाल्न सक्नुहुन्छ. यो यताको हेर्नु भने यो चुकन्दर
1: यो
0: किसानहरूको चुकन्दर होइन, यो यहाँ 13 देख्नुभयो भने एउटा किसानले 13 वडा लिएर आउनु
1: होइन.
0: अनि यो पनि चुकन्दर, अब यो आलु, अब यहाँ तपाईँले यो 55 लेखेर देख्नुभएको छ, एउटै किसानको 52 वडा, त्यहाँ तपाईँको 67 नम्बर लेखेको देख्नुभयो, एउटै किसानको 67 नम्बर. अनि यहाँ तपाईँको A7 भनेर देख्नु भएको छ, अब A7 ब्लकमा उहाँको सामान यसरी छ भन्ने किसिमको जानकारी 67 वडा छ भनेर. यो चुकन्दर हो, यो चुकन्दर हो, यो चाहिँ आलु लेखेको चाहिँ नर्मली राख्ने त आलु जुटको बोरामा बढी ड्युरेबल हो भनिन्छ. अहिले पनि हामीले बोरा यो जुटको बोरा धेरै महँगो हुनुहुँदा किसानहरू प्लास्टिकको बोरा प्रयोग हुन्छ. त्यसमा चाहिँ हाम्रो के छ भने अलिक बढी हामी बढी कन्सर्न ध्यान दिनुपर्ने हुन्छ. हाम्रो पोलिस्टरवालाहरूले चाहिँ यो प्लास्टिक बोराले के गर्छ भने आफैले मोस्चराइज निकाल्छ, अलिकति टेम्परेचर मिलेन भने यहाँभित्र पानी निक्लिन थाल्छ. अनि पानी निक्लिन थाल्छ के हुन्छ सामान यहाँ राख्ने सामान बिग्रिने डर हुन्छ. त्यही भएर हामीले पनि यस्तो कुरामा चाहिँ सचेत हुनुपर्ने देखिन्छ. अनि हामीसँग कति टेम्परेचर छ के छ भनेर तपाईँ यसले चाहिँ देखाउँछ. त्यही अनुसार हेर्नु भाइले देख्नु भएको छ प्रत्येक टेम्बरमा A3 लेखेको छ, उसको बिलै लेखेर हुन्छ. हामीले कुन नम्बर कतिमा लिने भनेर उहाँको नम्बर लिएर हुन्छ, त्यही अनुसार बिल ल्याएपछि हामीले सामान झिकेर दिन सक्ने अवस्था हुन्छ. तल अन्डरग्राउन्ड पनि छ, अन्डरग्राउन्डमा पनि यसरी नै तपाईँले आलु नै देखिन्छ. यी सिस्टम यही हो, जहाँ हेर्दा पनि यसरी नै यसको चाहिँ प्रक्रिया भने यही हो.

कुरा गर्दथ्यौं। अहिले शिव भण्डार सहकार संस्थाका हालका अध्यक्ष सूर्य मौडी पौडेलसँग शिव भण्डारमा भएका र शीत भण्डारमा राख्न सक्ने अवस्थाहरू, शीत भण्डारको अवस्थाका बारेमा धेरै कुराकानी गर्यो। यस्तो छ, यो शीत भण्डार सहकारी संस्थाले विभिन्न किसिमका खाद्य वस्तुहरू भण्डारण गर्ने गरेको छ। यहाँ अहिले धेरै मात्रामा चुकन्दरहरू भण्डारण भएको छ, मकै आलु जस्तै खाद्य चिजहरू धेरै भण्डारण भएका छन्। यो शीत भण्डारमा यसरी भण्डारण गर्न सक्ने हो भने र अझै पनि हरियो साग सब्जी र तरकारीहरूलाई पनि भण्डारण गर्न सक्ने हो भने अझै उपयुक्त हुन्छ भन्ने लाग्दछ। र किसानहरूले आफ्नो उत्पादनलाई यसरी भण्डारण गर्यो भने भोलि आवश्यक परेको बेलामा, अहिले बढी भएको खाद्य पदार्थ भण्डारण गर्ने र भोलि आवश्यकता परेको बेलामा किसानले त्यसलाई फेरि प्रयोग गर्न सक्नेछन्। त्यो सुविधा यस भण्डारणबाट हुँदै आइरहेको छ।

यस्तै यस्तै विभिन्न किसिमका किसानहरूले कृषि सहकारीहरूको माध्यमबाट विभिन्न कामहरू पनि गर्दै आइरहेका छन्। कतिपय सहकारीहरूले गडौलाको मल तयार गरेर सहकारी त्यहाँका आबद्ध सहकारीमा आबद्ध भएका पनि कृषि सम्बन्धी किसानहरूलाई धेरै सहज बनाएको कुरा पनि सहकारीका सञ्चालकहरूले बताउँदै आइरहेका छन्। कृषि सहकारीका सञ्चालकहरूले बताउँदै आइरहेका छन्। विभिन्न किसिमका कामहरू सहकारीहरूले गर्दै आइरहेको छ। किसानहरूलाई सहज हुने किसिमको किसानलाई कसरी सहज हुन्छ, किसानलाई कसरी राहत हुन्छ, किसानलाई कसरी राहत दिने भन्ने विषयमा विभिन्न सहकारीका कृषि सहकारीहरूले पनि विभिन्न योजनाहरू लिएर आइरहेका छन्। किसानलाई कसरी उजागर गर्ने, नेपालमा नेपाल एउटा कृषि प्रधान देश हो, यो कृषि प्रधान देशमा किसानलाई कसरी सहज रूपमा काम गर्न सक्ने बनाउने, किसानलाई कृषि क्षेत्रमा कसरी सहज रूपमा लागोस् भनेर एउटा जनचेतना किसानलाई एउटा जागरूक बनाउनु पर्ने कुरा स्थानीय निकायको छ, स्थानीय निकायले गर्नुपर्छ। यो नभइरहेको अवस्था छ, किनभने यहाँका किसानहरू काम गर्न छोडेर आफ्नो व्यवसाय छोडेर पलायन हुन थालेको अवस्था पनि छन्। विभिन्न किसिमका व्यवसायहरू, पशु व्यवसायहरू, कृषि व्यवसायहरू व्यवसाय गर्दा गर्दै सरकारबाट आउनु पर्ने त्यस्ता किसिमका सेवा सुविधा पाइएन भनेर र आफ्नो व्यवसाय सञ्चालनमा पूर्ण रूपमा गर्न नसकेर लगानीको कारणले गर्दा आफूसँग भएको पुँजी सकिएको र थप लगानी गर्न नसक्ने अवस्था भएको हुनाले र त्यसबाट राम्रो आमदानी पनि दिन नसकेको हुनाले किसानहरू पलायन भएको अवस्थाहरू पनि छ। र अहिले आएर दूधको विषयमा नेपाल सरकारको दूध विकास संस्थाले समयमा किसानलाई भुक्तानी दिन सकेको छैन। यस कारणले गर्दाखेरि पनि किसानहरू आफ्नो पशुपालन व्यवसायबाट पलायन हुनु परेको छ भनेर त भन्छ। अब दूध विकास संस्थाले हामी अब छिटो गर्छौ, छिटो नै हामी किसानलाई सहज गराउँछौ भनेर भनिरहेको अवस्था हुँदा हुँदै पनि समयमा किसानलाई भुक्तानी दिन नसकेको अवस्थाहरू छ। लगभग 5 महिना 6 महिना किसानहरूले दूध विकास संस्थानलाई दूध दिएका छन्, 6 महिनादेखि किसानले भुक्तानी नपाएको, 5 महिना 6 महिनादेखि किसानले भुक्तानी नपाएको अवस्थाहरू पनि यता कता किसानहरू बताउँदै आइरहेका छन्। हामीले भुक्तानी नै पाएनौ, हामी कसरी व्यवसाय चलाउने? यही दूधको कारणले, दूध बेचेर दूधबाट आएको पैसाले आफूले पालेका गाई भैँसीलाई दाना चोकर खुवाउने र आफ्नो परिवारको पनि सानो गर्जो टार्ने योजना किसानहरूको हुन्छ। गर्जो टार्न भनेर किसान लागेका हुन्छन्। आफ्नो घरमा दूध खानालाई पनि थोरै घटाएर, थोरै दुधले मात्र घरमा प्रयोग गरेर बाँकी दूध डिडिसीमा नेपाल सरकारको दूध विकास संस्थामा पठाउँदै आइरहेका छन्। यसरी दूध पठाउँदा भोलि आफ्नो घर त टरोस् भन्ने किसानको उद्देश्य हुन्छ, तर त्यो टर्न नसकेको अवस्था धेरै भएको हुनाले र नेपाल सरकार दूध विकास संस्थाले समयमा किसानलाई दूधको भुक्तानी दिन नसकेको कारणले अहिले विभिन्न किसिमका पशु व्यवसायहरू पलायन हुनु परेको अवस्था छ। भने यता तरकारी खेती गर्ने, तरकारी उत्पादन गर्ने किसानहरूको अवस्था पनि त्यस्तै छ। सहजीकरण छैन, बजार सहज रूपमा आफ्नो तरकारीको मूल्य नपाएको गुनासो उहाँहरू गर्नुहुन्छ र यहाँ यति यो बिचौलियाहरूको कारणले गर्दाखेरि किसानहरूलाई, किसानले आफ्नो उचित मूल्य नपाएको अवस्था र उपभोक्ता जसले उपभोग गरेको हुन्छ, जसले किनेर खानुपर्ने तरकारीहरू हुन्छ, किनेर खाने तरकारी खानेहरूको अहिले उनीहरूलाई मूल्य बढी तिर्नु परेको अवस्थाहरू छ। यी यस्ता कुराहरूलाई स्थानीय निकाय, नेपाल सरकार, प्रदेश सरकार छ, स्थानीय निकाय छ, विभिन्न निकायहरू छन् कृषि सम्बन्धी निकायहरूले यसलाई नियमन गर्नुपर्छ र किसानको उत्पादनलाई सहजीकरण गराउनलाई सरकारले नै एउटा यस्तो किसिमको योजना बनाउनु पर्छ। तब मात्र नेपालका किसानहरूलाई
एउटा किसिमको राहत मिल्छ र काम गर्ने जागर आउँछ। यही छिमेकी देश भारतमा किसानहरूलाई त्यहाँको सरकारले ठूलो सहयोग गरेको छ, धेरै कुरामा राहत दिएको छ किसानलाई र किसानहरूले जागरूक भएर काम गरेका छन् र त्यहाँ उत्पादन भएका चिज सस्तोमा बेच्दाखेरि पनि त्यहाँको किसानलाई फाइदा छ र भनिदिनु इन्डियाबाट सामान आयो मूल्य सस्तोमा, हाम्रो नेपालको सामान नेपालको तरकारी बिकेन भनिन्छ। यो कारण यही हो, खुल्ला सिमाना भएको देश इन्डिया भारत र नेपालको खुल्ला सिमाना भएको देश र भारतमा त्यहाँका सरकारले किसानलाई राम्रो किसिमको अनुदान दिएको, धेरै कुराहरूमा अनुदान दिएको छ, पानी मल बिउ आदि कुराहरूमा अनुदान दिएको छ र किसान त्यस कारणले गर्दा किसानले उत्पादन लागत कम परेको छ, त्यस कारणले त्यहाँको उत्पादन नेपाल आउँदा सस्तो आउने भएको हुनाले नेपालकोमा उत्पादन भएका तरकारीहरू महँगो सस्तोमा बेच्दा लगानी आफ्नो नउठ्ने भएको कारणले पनि नेपालमा किसानहरू पलायन हुनु परेको अवस्था छ। अब यसरी सरकारले किसान नेपालको किसानलाई कसरी राम्रो बनाउने, नेपालका किसानलाई कसरी जागरूक बनाउने भन्ने एउटा योजना ल्याउनु पर्छ र नेपालका किसानहरूले उत्पादन गरेका ताजा तरकारीहरू हरियो तरकारीहरूलाई यदि तुरुन्तै बिक्री भएन तुरुन्तै उपभोग भएन भने बारीमा फाल्न नपरोस्, बारीमा जोताउन नपरोस्, यो अवस्था भइदियो भने र किसानले आफ्नो उत्पादनलाई बारीमा जोताउनु परेन भने किसानलाई राहत हुन्छ। त्यो किसिमको योजना सरकारले ल्याइदिनुपर्छ, अनि मात्रै कृषि प्रधान देश भनेर हामी भन्दै गर्दा यसको चिनारी हुन्छ र कृषि प्रधान देशमा किसानले उत्पादन गरेको कृषि उपजले आफ्नो देशलाई खान पुग्दैन, यो अवस्था छ। जहाँ कि 90% यहाँका जनता किसानमा कृषिमा आधारित छन्, विकसित राष्ट्रहरूमा हेर्ने हो भने है अमेरिकामा हेर्ने हो भने त्यहाँको किसान 4% छ, 30 करोड जनसंख्या छ, 4% जनसंख्या त्यहाँ कृषिमा आधारित छ र यही 4% किसानले उत्पादन गरेको खाद्य वस्तुले त्यो देशलाई 30 करोड जनसंख्यालाई मनग्गे पुगेको छ। त्यति मात्र होइन, त्यहाँ उत्पादन गरेका खाद्य पदार्थहरू समुद्रमा माछाको लागि पनि अमेरिकाले प्रयोग गर्ने गरेको छ, माछालाई पनि त्यो उत्पादित अन्नहरू माछाको दानाको रूपमा प्रयोग गर्छन् भने अरू देशमा पनि त्यहाँबाट खाद्य पदार्थहरू निर्यात हुने गरेका छन्। त्यहाँको सरकारले पनि किसानलाई सहयोग गरेको छ, 4% किसानले यति धेरै राम्रो काम गरेका छन्। ताकि नेपाल कृषि प्रधान देश नाम जो छ नाम अनुसारको काम भएको छैन। सबैभन्दा ठूलो माछा र दूधमा नेपाललाई निर्भर बनाउने भनेर किसानले भन्छ, सरकारले भन्छ, दूधमा निर्भर हुन सक्छ। यहाँ अहिले किसानहरूले आफ्नो दूधलाई समयमा उचित मूल्य र समयमा पैसा पाउने हो भने किसानहरूले आफ्नो व्यवसायलाई अझै कसरी बढाउने, अझै कसरी ठूलो बनाउने र अझै कसरी धेरै उत्पादन गर्ने भनेर लाग्छ। अहिले भर्खर दुई वर्ष करिब भयो, हिजो तत्कालीन अवस्थामा किसानले आफूले पालेका गाई भैँसीको दुधलाई जमाएर दही बनाएर दहीलाई मथेर मही बनाउँथे, मही त्यसबाट निस्केको घिउ राखेर महीलाई तिनै भैँसीलाई खुवाउने या डम्पिङ गर्ने फाल्नुपर्ने अवस्थाहरू पनि थियो।
अहिले विभिन्न सहकारीहरूले मही एउटा प्याकेजिङ लेबलिङ गरेर ग्रेडिङ गरेर बजारमा ल्याएको छ पेय पदार्थको रूपमा। यो अति राम्रो कुरा हो। मही सेवन गर्नु स्वास्थ्यको लागि धेरै फाइदा कुरा पनि, ताकि विभिन्न पेय पदार्थ खाँदा हानि गर्छ। फ्रिजमा राखेका पेय पदार्थ हुन्छन्, यिनीहरूमा विभिन्न किसिमका तत्त्वहरू, विभिन्न किसिमका खाद्य या अखाद्य तत्त्वहरू पनि मिश्रण भएको हुन सक्छ, जसले गर्दा त्यसले हानि गर्छ। भने मही भनेको एकदम प्राकृतिक गुण। दही मथेर तयार भएको महीलाई अहिले विभिन्न सहकारीहरूले बजारमा ल्याएका छन्। यसले गर्दाखेरि पनि किसानलाई अलिकति राहत भएको महसुस चाहिँ भएको छ। महीबाट पनि किसानलाई केही रकम आउने अवस्था भएको छ। हिजो त थिएन, यो यसरी लागिरहेको अवस्था छ। यस्तै अहिले किसानहरूले चितवन रत्नगर वडा नम्बर 4 सर्वाङ्गीण सामाजिक उद्यमशील सहकारी महिला उद्यमी सहकारी संस्था भनेर लागेको थियो। उहाँहरूले त्यो सहकारी संस्थाले गणेउला मल तयार गरेर, यो पनि एउटा प्राङ्गारिक मल हो, गणेउला मल, गणेउलाको बाट मल उत्पादन गरेर सहकारीहरूले किसानलाई मल बेच्दै आएको छ।

यसरी विभिन्न किसिमका सहकारीहरूले कृषि सम्बन्धी सहकारीहरू छन्, कहीँ ताजा तरकारी सहकारी छ, उनीहरूले पनि किसानहरूलाई कसरी राहत दिने भनेर लागेका छन्। यी कुराहरूलाई सरकारले अलिकति ध्यान दिनुपर्ने अवस्था छ र किसानले उत्पादन गरेका दुग्धजन्य पदार्थ, तरकारीजन्य पदार्थ, खाद्य पदार्थहरूको उचित मूल्य नपाउँदा किसान मारमा परेको छ। अहिले किसानले मकै तयार गरेका छन्, मकैको मूल्य आएको छ 26 रुपियाँ किलो। मकै किसानले बेच्नु परेको छ भने त्यो मकैबाट तयार गरेको गाई भैँसीलाई खुवाउने दाना अहिले 40-45 रुपियाँ किलोमा किसानले किन्नु परेको अवस्था छ। यी कुराहरूलाई पनि अलिकति नियम, यस्ता कुराहरूलाई पनि सरकारले अलिकति ध्यान दिनुपर्छ, नियमन गर्नुपर्छ, अनि मात्र किसानहरूलाई राहत हुन्छ। किसानलाई जबसम्म किसानलाई राहत भएन र किसानहरूलाई आफ्नो व्यवसाय गर्न जाँगर आएन, उत्सुकता भएन भने सम्पूर्ण व्यवसाय हराउँछ, कृषि पेसा नै हराउँछ। कृषिलाई देशलाई कृषि प्रधान देश हो भनेर त्यो अनुसारको काम गराउने हो भने सरकारले किसानलाई कसरी सुविधा दिने र किसानले उत्पादन गरेका वस्तुहरूलाई कसरी बजारीकरण गरिदिने सहज रूपमा, कि भोलि किसानले उत्पादन गरेको र उपभोक्ताले र किसानको बीचको मूल्यको जुन अन्तर छ, यो अन्तरलाई सहजीकरण गर्नुपर्ने हुन्छ। यता किसानले उदाहरणको लागि अहिले तरकारी, एउटा घिरौलाको तरकारी बेच्न पर्यो भने तरकारी उत्पादन गर्ने किसानले बढीमा 18-20 रुपियाँ किलो पाउने अवस्था छ भने नजिकै अर्को एकजना उपभोक्ता छ, त्यो घिरौलाको तरकारी किनेर खानु पर्यो भनेर बसेको एउटा उपभोक्ता छ भने उसले उसलाई करिब करिब 50 रुपियाँ किलो उसले किन्नु परेको अवस्था छ। यो बीचको 30 रुपियाँको अन्तर छ, यो बिचौलियाले प्रयोग गरेको अन्तर हो, यसलाई सहजीकरण गर्नुपर्ने हुन्छ। यसलाई सहजीकरण गरिदियो भने अनि बल्ल किसानहरूलाई, किसान उत्पादन गर्नेहरूलाई पनि अलिकति राहत र उपभोक्तालाई पनि मर्का नपर्ने र उत्पादकलाई पनि मर्का नपर्ने किसिमले यो यस्तो किसिमको योजना सरकारले ल्याइदिनुपर्छ। यति भन्दै आजको निर्धारित समय सकिसकेको, प्राविधिक सहकर्मी बसन्ती रसाइलीले मलाई जानकारी दिइसक्नु भएको छ। आगामी हप्ता, आगामी साता अर्को नयाँ श्रृंखलाका साथ फेरि आउने वाचा गर्दै प्राविधिक सहकर्मी बसन्ती रसाइलीलाई धेरै धेरै धन्यवाद दिँदै म आजको यस कार्यक्रम कृषि र प्रविधिको कार्यक्रम प्रस्तुता विश्वनिधि अर्याल बिदा चाहन्छु। नमस्ते, शुभ बिहानी।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। चितवनमा हिजो उद्घाटन भएको रासुपाको महाधिवेशनको बन्द सत्र आज हुँदैछ। उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्र अन्तर्गत बिहान 10 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गरिनेछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ भने 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। त्यस्तै राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। त्यसपछि दोस्रो चरणको पदाधिकारी निर्वाचन प्रक्रिया शुरू गर्ने कार्यतालिका छ। रासुपाले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। जस अनुसार सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य हुनेछ। 99 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वत सदस्य हुनेछन् भने विधानले यसभन्दा अघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकोमा अब 1 उपसभापति, 1 महामन्त्री र 2 सहमहामन्त्री समेत मनोनित गर्ने व्यवस्था गरिएको छ। सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित हुने 99 सदस्य मध्ये एउटा प्रदेशबाट 5 जनाका दरले केन्द्रीय सदस्य आउनेछन्। प्रदेशबाट आउने 35 जना मध्ये एउटा प्रदेशबाट 2 महिलाको अनिवार्य उपस्थिति हुनेछ। विधानले वरिष्ठ नेता स्वत रहने व्यवस्था गरेको छ। राजनीतिक विश्लेषक शंकर तिवारीले नेपाली कांग्रेसले लोकतन्त्रको पक्षमा सधैँ सौहार्दपूर्ण व्यवहार प्रदर्शन गर्दै आएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भवसमा पत्रकार केम्बमसँग कुराकानी गर्दै तिवारीले यस्तो धारणा राख्नु भएको हो। विश्लेषक तिवारीका अनुसार राजनीतिक विचार र सिद्धान्त फरक हुनु स्वाभाविक प्रक्रिया हो। यसै कारण दलहरू संसदमा सत्तापक्ष र प्रतिपक्षको फरक फरक भूमिकामा देखिन्छन्। तर विचार भिन्नता भए तापनि राष्ट्रिय र लोकतान्त्रिक मुद्दामा दलहरूबीच सहकार्य हुनु जरूरी रहेको उहाँले औल्याउनुभयो। विशेष गरी सरकारको नेतृत्व गरिरहेको दलको महत्वपूर्ण उत्सव वा ऐतिहासिक दिनमा प्रतिपक्षी दलका नेताहरूको उपस्थिति हुनुले मुलुकको राजनीतिमा सकारात्मक सन्देश प्रभाव गरेको तिवारीको विश्लेषण छ। यो सहकार्यले नेपाली राजनीतिमा प्रतिशोधको भावना कम गर्न र स्वस्थ लोकतान्त्रिक संस्कारको विकास गर्न ठूलो मदत पुग्ने उहाँले स्पष्ट पार्नुभयो। यस्ता कदमले दलीय स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिन सक्छन् भन्ने विश्वास जनतामा जगाएको तिवारीको तर्क छ। पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलले 80 वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय दम बढ़ेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति 9:45 बजे निधन भएको हो। सुब्बा देवी प्रसाद र मुकुन्द कुमारी खरेलको माइलो सन्तानका रूपमा 2003 सालमा काभ्रेको खरेल थोकमा जन्मिएका राजेन्द्र नेपाली कांग्रेसका आदर्शवादी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। 2025-26 सालतिर तत्कालीन नेशनल कलेज, हालको शंकरदेव कलेजमा नेपाली विद्यार्थी संघको इकाई गठन गरी सचिव भएर राजनीतिमा होमिनुभएका खरेल 2036 को जनमत संग्रह, 2042 को सत्याग्रह, 2046 को जनआन्दोलन र 2062-63 को जनआन्दोलनमा सक्रिय भूमिका खेल्नु भएको थियो। नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए बापत पटक पटक गरी झण्डै 9 वर्ष जेल जीवन बिताउनु भएका खरेल कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गर्नु भएको थियो। खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। अन्तिम संस्कार दिउँसो 1 बजे पशुपतिमा गरिने परिवार स्रोतले जनाएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने.
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल.
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ. अनि भएन त पैसा असुल.
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु.
2: आजै #1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्. एनसेल, नेपालकै लागि.
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
4: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, सिजीको विश्वास, हरेक गोल हरेक उत्साह, सिजीटिभीले बनाउ घर अझ खास. वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ. वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका 3 जना पूर्व अध्यक्षले पार्टीभित्रको व्यथिति र पूर्वाग्रहपूर्ण कार्यवाहीको विरोध स्वरूप आफूहरूले हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेको पस्ट्याएका छन्। पूर्व अध्यक्षहरू पशुपति शमशेर राणा, डाक्टर प्रकाश चन्द्र लोहनी र कमल थापाले बिहिबार संयुक्त वक्तव्य जारी गर्दै असार 5 र 6 गते काठमाडौँमा बसेको बैठकमा अनुपस्थित हुनुको कारण खुलाउनु भएको हो. वक्तव्यमा पार्टीप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको स्पष्ट पार्दै लामो समयदेखि देखिएका संकुचित सोच, विधान विपरीतका गतिविधि र पक्षतापूर्ण कार्यवाहीमा सुधार ल्याउने प्रयास असफल भएपछि सांकेतिक विरोध गर्नु परेको बताउनु भएको छ. राप्रपा अहिले वैचारिक, संगठनात्मक र रणनीतिक दृष्टिले चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै पूर्व अध्यक्ष त्रयले पार्टीलाई सशक्त राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन हुनुपर्नेमा जोड़ दिएका छन्। केन्द्रीय समितिको बैठकमा अनुपस्थित भए पनि आगामी 2083 मंगिर 26 गतेदेखि केन्द्रीय महाधिवेशन आयोजना गर्ने पार्टीको निर्णयलाई पनि तीनै जना पूर्व अध्यक्षले स्वागत गरेका छन्. संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य लाइफलाइन मानिएको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार कार्यमा चरम ढिलाइ भएको छ. पटक पटक म्याद थप गर्दा पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा यस सड़क खण्डमा यात्रा गर्ने सर्वसाधारणले लामो समयदेखि शास्ति भोग्नु परिरहेको छ. पछिल्लो पटक थपिएको म्याद समेत घर्किने लाग्दा भौतिक प्रगति भने निराशाजनक देखिएको छ. मुख्य राजमार्गको विस्तार कार्य लामो समयसम्म लम्बिँदा सर्वसाधारणले शास्ति मात्र भोग्नु परेको छैन, देशकी आर्थिक गतिविधिलाई समेत यसले प्रत्यक्ष असर पुर्याएको छ. यस्तो अवस्थामा निर्माण पक्षलाई जवाफदेही बनाउनुको सट्टा आयोजनाले फेरि पनि म्याद थप्ने तयारी थालेको छ. पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बिटुमिन अभाव र विद्युतका पोल सार्ने काममा भएको ढिलाइलाई मुख्य कारण देखाउँदै पुनः म्याद थपको प्रक्रिया अघि बढ़ाइएको आयोजनाले जनाएको छ. चितवनको भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 जना युवाको मृत्यु भएको. भरतपुरबाट रामपुरतर्फ जारी गरेको ना 5-6-5-8-1-6 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको 2+0-6-0-0-4-5 7248 नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका 26 दिव्यानगर बस्ने 22 वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ गर्वे हालत भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा आज बिहान 2:40 बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै प्रहरीले ट्रक चालक मकवानपुरको रक्सी राङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल ठोकरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा रहेका चालकमाथि सोधपूछ गर्दै घटनाबारे थप अनुसन्धान अगाडि बढ़ाएको छ। हाल नेपालमा पश्चिमी स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ। अहिले कोशी प्रदेश सहित देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभाग मौसम मुख्यतया सफा रहेको छ। यति बेला कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। यता पहाड़ी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित बन्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर अर्थात लू चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्ति वार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेनस्ट रिसोर्टमा शुरू भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ़दो तनाव र इरान समर्थित हिजबुल्ला समूहको गतिविधिबारे पनि विस्तृत छलफल भएको छ। अमेरिकी पक्षले क्षेत्रीय स्थायित्वका लागि हिजबुल्लाको गतिविधि नियन्त्रण गर्न इरानले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेको छ। वार्ता शुरू हुनु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गलिबाफले एकअर्कालाई कड़ा चेतावनी समेत दिएका छन्। फिफा विश्वकप 2026 दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भरेसँग बराबरीमा रोकिएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा उरुग्वे केप भरेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भरेले यस अघि स्पेनसँग बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेका छन्। केप भरेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्, नमस्कार।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
7: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ।
7: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अवैधन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
7: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
9: खरो विषयमा दरो बहस,
5: नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ डिसोम फाइबरनेट
9: बाट पठाएको पैसा सिधै खल्ती वालेटमा
10: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
9: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
10: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: अनुरोध वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ डिसोम फाइबर नेट।
7: झुकिएर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा सन्देश दिन खोजेका छन्। प्रधानमन्त्रीमा बालेन्द्र शाहले गोलाम्ने काम गरिरहनु भएको छ र प्रधानमन्त्री बालेन्द्र शाहले नै अहिले तत्कालका लागि चलाउनुहुन्छ। उहाँको एउटा सन्देश छ। बालेन्द्र शाहले भनेका छन्, जनताको मत हावा जस्तो हो, कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर भनिरहनु भएको छ। हामी हावाबाट चलेका छैनौं, हामीले त बाढ़ी ल्याएर खोला फर्काएको हो। खोला एक पटक सीधा बाटोमा फर्किसकेपछि निरन्तर त्यही बाटो हिँड्छ, हावा जस्तो पूर्व, पश्चिम, उत्तर, दक्षिण जाँदैन, बालेन्द्र शाहले बताएका छन्। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हामी चर्चा र परिचर्चा गरिरहेका छौं। महाधिवेशनमा अहिलेको अवस्थामा अब पार्टी एक ढिका भएर अगाडि बढ्छ त, महाधिवेशनको सन्देश के हो? गुट र उपगुट कुनै पनि हालतमा नहुने र हुन नदिने प्रतिबद्धता बालेन्द्र शाह र रवि लामिछानेले गर्दै गर्दाखेरि पार्टीमा आखिर गुट छैन त? आजको बहसको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अन्य दलहरू पनि उपस्थित भए। निमन्त्रणा दिइसकेपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापा देखि नेकपा एमालेका नेता प्रदीप गेवाली हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति अर्थात अध्यक्ष राजेन्द्र लिङ्गेनदेखि उपेन्द्र महतो सिके राउत लगायतहरूको पनि त्यहाँ उपस्थिति रहे वर्षमान पुनसम्मको र सबैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिएका छन्। पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न होस् भन्ने उनीहरूले शुभेच्छा पनि प्रदान गरेका छन् र कतिपय रूपमा त्यस कार्यक्रममा उद्घाटन समारोहमा उहाँहरूले संशय समेत व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चै सही ट्र्याकमा जान सक्छ त, जनताको म्यान्डेटलाई अङ्गीकार गरेर अगाडि बढ्न सक्छ त भन्ने खालका विषयहरूलाई समेत उनीहरूले चिन्ता र चासोका विषयमा हेरेका छन्। आजले श्रोता आज पनि भाली बहसमा हामी चर्चा गर्न चाहन्छौं। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब बिग्रने छुट छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एकदिका बनाएर लैजान सक्नुपर्छ र पार्टीमा राज्यसभाका प्राय पदमा प्रतिस्पर्धाको सम्भावना त छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित छ र त्यसपछि लोकतान्त्रिक प्रक्रिया मार्फत प्रतिस्पर्धा गर्ने तयारी यतिखेर देखिएको छ। आदरणीय श्रोता, अवसरलाई सदुपयोग गर्न राज्यसभालाई सुझाव दिएका छन् विभिन्न दलका नेताहरूले। कंग्रेसका सभापतिले भन्नुभयो, जनमत नेताहरूको अहंकार, आपसी टक्राव र सत्ताको उन्मादका कारण पटक पटक दुर्घटनामा परेको छ। राज्यसभाले दुवैको अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनको सदुपयोग गरोस्। गगन कुमार थापाले बताउँदै गर्दा प्रदीप दिवालीले भन्नुभयो, राष्ट्रपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने भन्दा पनि संविधानवाद, विधिको शासन, मौलिक अधिकार, न्यायको अवधारणा लगायतलाई कसरी अगाडि बढ़ाउँछ भन्ने महत्वपूर्ण विषय हो। आज प्रदीप गेवालीले शुभकामना सन्देशमा भन्नुभएको छ। आदरणीय श्रोता, वर्षमान पुनले भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेण्डामा हामी सँगै थियौं छौं र रहनेछौ। तिथि बसाल्न चालिएका कदमहरू विधिसम्मत र संविधान भन्दा बाहिर नहुन्। यतिखेर नेकपाले पनि सुझाव राप्रपाले भनेको छ, इतिहासले तपाईँहरूलाई विशिष्ट अवसर दिएको छ, यो अवसरबाट चुक्नुभयो भने राष्ट्रपतिलाई मात्र होइन सिङ्गो देशलाई नै ठूलो धोका हुनेछ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजा ल्याउँछ भनेर पनि मतदान गएको छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेनले बताउनु भएको छ। उपेन्द्र महतोले भन्नुभयो, संघीय लोकतान्त्रिक उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणका दिशामा अघि बढ्न राष्ट्रपतिले मुलुकको चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्नेछ। आज हामी चर्चा गर्न चाहन्छौ, आज हामी बहस गर्न चाहन्छौ देशको पछिल्लो राजनैतिक अवस्थाको विषयमा पनि चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा नेकपा एमाले भित्रको विवाद र त्यो विवाद समाधान हुन सक्छ, नेतृत्व परिवर्तनका जुन लड़ाईहरू छन् ती लड़ाईहरू कहिले साम्य हुन्छ? नेकपा एमाले एकका भएर अगाडि बढ्न सक्छ? नेकपा एमाले भित्रको आखिर विवाद के हो? नेकपा एमाले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई विदाई गर्न खोजिरहेको छ। एघारौं महाधिवेशनबाट भर्खरै नवनिर्वाचित हुनुभएका अध्यक्ष ओलीलाई हटाउनका निम्ति अन्य के आधारहरू छन् नेकपा एमालेमा? यतिखेर नेता कार्यकर्ताहरूले के भनिरहेका छन्, के गरिरहेका छन्? आजको अवस्थामा हामी चर्चा र परिचर्चा पनि गर्नेछौ। आदरणीय श्रोता, आजको नेपाली बहसमा देशको समग्र विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्था लगायतका विषयमा बहस चर्चा गर्दैछौ। राष्ट्रपालाई लडाउने शक्ति अहिलेसम्म छैन, यदि लड्नै पर्यो भने हामी आफै भित्रबाट लड्छौं भन्ने खालका पनि विषयहरू आएका छन्। जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन। पश्चिम नेपालका हजारौं युवाहरूको नाम जनगणनामा नेपालमै भए पनि उनीहरूको श्रम समय र आमदानीको मुख्य स्रोत भारत लगायतका कतिपय रूपमा खाड़ी मुलुक बन्ने गरेको छ। देशको अझै पनि बसाइसराई दरदेखि लिएर माइग्रेटदेखि लिएर देशका युवाहरू विदेश पलायन हुनेदेखि लिएर यी यावत विषयहरूमा चाहिँ देशले निकै ठूलो समस्या यतिखेर बेहोर्नु परेको छ। आदरणीय श्रोता, विश्व राजनीतिले पनि अप्ठ्यारो स्थिति सिर्जना गरेको छ। अमेरिका र इरानको वार्ता त शुरू भएको छ र यो वार्ताबाट केही समाधान निस्कने पनि अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको बसाईले एकाएक चर्चामा लटौती स्याङ्चुरी रिसोर्ट भन्ने खालका विषयहरू पनि आएका छन्। छोटो विश्राम लिन्छौ, विश्रामपछि नेपाली बहसमा उपस्थित हुनेछौं।

0: 집에 오니 가로발 서질의 선거 Busy life easy but now they heard it been Global smart plus life go to smart banking
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क डिसोम फाइबर नेट।
4: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व गृहमन्त्री खगराज अधिकारी हुनुहुन्छ। अधिकारीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन चितौनमा शुभारम्भ भएको छ, त्यो दृश्यलाई कसरी हेर्नुभयो? उहाँहरूको सन्देश के थियो? देशको ठूलो पहिलो दल भएका कारणले गर्दाखेरि उहाँहरू दिक्का भएर देशलाई समुन्नतितर्फ लैजाने भन्ने खालको सन्देश गयो। तपाईँका पार्टीबाट पनि जानु भएको थियो नेता प्रदीप गुयालीजी।
5: एउटा व्यवस्था संसदीय लोकतन्त्रमा छौ, जे जस्तो भएर भए पनि संवैधानिक असंवैधानिक जे तरिका अपनाएर भए पनि बीचमा चुनाव भयो, चुनावपछि अत्यधिक मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा छ। त्यो पार्टीको प्रथम महाधिवेशन नेपालको संविधान कानून नियम अनुसार 5 वर्षमा हुनै पर्ने हाम्रो संवैधानिक र कानुनी प्रावधान छ, त्यो अनुसार उसको महाधिवेशन भइरहेको छ। सबै राजनीतिक दलहरू संवैधानिक र कानुनी व्यवस्था अनुसार हुन् भन्ने हाम्रो शुभेच्छा र शुभकामना शालीनतापूर्वक प्रदीप गुयालीले दिनुभयो र उहाँले राजनीतिक रूपमा एउटा तीव्र गतिमा जाँदा सन्तुलन गुमाउनु हुँदैन, सचिवृद्धि गर्नु सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्छ। यो विधिको शासन हो, कानुनको सर्वोच्चता हो र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली हो, यसमा समावेशिता छ भन्ने कुराको सन्देश दिनुभयो। त्यही कुरालाई पनि हामी कस्तो राजनीतिक संस्कार बसाल्दैछौँ तपाईँले देखि नै हाल्नुभयो।
4: होइन, उहाँले त भन्नुभएको छ नि त, अब त हामी गन्तव्यमा गएर मात्र ब्रेक लाउने हो क्या, गाडी अब हुन्क्या हुन्की छ भन्नुभयो नि त होइन प्रधानमन्त्रीले?
5: हुन्छ, उहाँले हुन्क्याउनुहुन्छ, हुन्क्याउँदाखेरि दुर्घटना नहोस् भन्ने हाम्रो शुभेच्छा हो, त्यसमा हाम्रो के भन्नु छैन। हुँक्याउने कुरा सबै उहाँको मुठीमा हुन्छ भन्ने हुन्न, किनभने विधिको शासन हो, कानुनको सर्वोच्चता हो, कार्यपालिका न्यायपालिका व्यवस्थापिका नियामक निकायहरू स्वतन्त्र छन्, कानुन सम्मत छन्, कानुनमा मेरो निर्णय हुनुपर्छ भन्ने कुरा भएन। विगतमा मेरो निर्णय गर्ने गरी गरे भनेर उहाँहरूले आरोप लगाउनुहुन्छ, अब मेरो निर्णय गर्नुपर्छ भनेर भन्न थालियो भने धेरै यसले गतिलो काम गर्दैन कि भन्ने आशंका सबैलाई छ।
4: होइन अधिकारीजी, अब सीमाको विषयमा पनि नेपालको राष्ट्रियताको विषयमा म माथि शंका गर्नु पर्दैन, म एकदम क्लियर छु भनेर हिजो स्पष्टीकरण पनि दिए जस्तो गर्नु भएन, यो कुरामा तपाईँ सन्तुष्ट हुनुहुन्छ हो? अब सीमाको विषयमा यो विवाद झिक्न खोजे होइन,
5: अब सन्तुष्ट त उहाँले संसदमा उभिएर नेपालले नि भारतको सीमा मिच्याएर छ भन्ने कुरा त उहाँले माग्नु भएको कुरो नि, त्यस्तो कोही गरेका छ कहिले? नेपाल त बरु के थियो भने ग्रेटर नेपालको कुरा गर्दा हामी सुगरी सन्धिमा ठगियौं। वास्तवमा त्योभन्दा पहिला त हामी अझ तपाईँलाई म बताउ, बहादुर शाहले राज्य विस्तार गर्दा सिक्किम समेत नेपाल हो, अनि हामी कति कसरी मिच्यौँ भन्ने कुरा त हामीले बुझेकै छौँ नि। अनि इस्ट इन्डिया कम्पनी सरकारले के फर्कने बेलामा मोहन शमशेरलाई भन्यो, अब तपाईँहरू यो व्यवस्था इत्यादि के होला, तपाईँहरू सीमा के गर्नुहुन्छ भन्दाखेरि भारदारी सभा बस्यो मोहन शमशेर गएर, त्यहाँ चाहिँ अब दार्जिलिङसम्म हो, दार्जिलिङमा अब त्यहाँ क्रिस्चियनहरू बढी छन् भनेर प्रायज्ञहरू नाम नलिऊ मैले उनीहरूले भने, त्यसपछि उनीहरूले इन्ट्रेस्ट राखेन त राखेनन्, मेरोसँग कुरा राख्दा हाम्रो भूमि त हामी फर्काउँदा व्यवस्था पनि त्यस्तै हुन्छ नि फेरि भनेपछि मोहन शमशेर अध्यक्षले क्लेम गरेनन्। र सुगौली सन्धि पछि पनि हाम्रो विभिन्न सन्धिहरूले यो कैलाली कञ्चनपुर बाँकी बर्दिया कोइलाबास समेत हामी कहाँ आयो, त्योभन्दा पनि तलसम्मै विस्तार थियो हाम्रो राज्य। त्यसैले हामीले मिच्यौँ भन्ने कुरा दुनियाँमा कुनैले पत्याउला, त्यो के भन्लान् बेलायतीहरूले, इस्ट इन्डिया कम्पनी सरकारको हिस्ट्री बुझेकाले, भारतका विद्वानहरूले के भन्लान्, अनि हामी यस्तो कुरा बोल्छौँ।
4: अनि भारतका विद्वानले त उहाँलाई त शुभकामना पनि दिनुभयो, धन्यवाद पनि दिनुभयो नि त अस्ति होइन,
5: विद्वानले के दिए तपाईँले सुन्नुभयो होला। अब केही चाहिँ अब शासकहरूले जहिले पनि भारतीय सत्ता जनता हाम्रो जनता जनता बिचको सम्बन्ध असाध्यै सुमधुर छ, भारतीय क्षेत्रीय प्रभुत्ववादले जहिले पनि हामी माथि थिचोमिचो गरिआएकै छ, अनि त्यस अनुकूलको बोलिएपछि नेपालको संसदमा प्रधानमन्त्री त्यस अनुकूलको बोलिएपछि त उनीहरूले ताली पड्काएको बिहानै, यहाँको गृहमन्त्रीले भाजपाका अध्यक्षले शुभकामना दिए, नवयुवा प्रधानमन्त्रीलाई भने भने तपाईँले सुन्नु नि हो, हाम्रो देशको कति हामी आत्मग्लानीले निहोर्नु पर्यो, हाम्रो उहाँ कुन पार्टीको, अब त्यो पार्टीभित्रको राजनीति कुरा, मेरो देशको प्रतिनिधि हो नि होइन, मैले गौरव गर्न पाउनुपर्छ, पश्चिमा किल्ला काङ्गडा पूर्वमा टिस्टा पुगेका थियौँ, कुन शक्तिको सामुमा कहिले हामी झुक्ने, आज झुक्दैछौँ हामी, अब हामी एक बिहानै कुनै दिन सिक्किम भयौँ भने के होला, मलाई सबभन्दा ठुलो चिन्ता त्यहाँ छ, त्यसैले त्यो सामान्य रूपमा लिइँदैन कि हामीले, उहाँले जे बोल्नुभयो अब ललकारेर बोल्नु भएको छ, उहाँले उहाँको शङ्का गर्ने कि नगर्ने त्यो त उहाँले प्रधानमन्त्री चिन जाँदा नै त्यसो भन्नुभयो, उहाँ प्रधानमन्त्री हुँदा अर्को थोक भन्नुभयो, अब दुनियाँलाई थाहा छ, म यसमा तपाईँलाई प्रश्न पार्नु पर्ने कुरै देख्दिनँ।
4: अब अहिलेको अवस्थामा सरकार सुशासनको बाटोमा एउटा गतिमा छैन, सरकार त्यो ढङ्गले अगाडि बढ्न खोजिरहेको छैन।
5: सुशासन भनेको मेरो मनको कुरा, म सत्तामा हुँदा मैले लागू गर्ने भन्ने भित्र हुँदैन, कानुनको राज्य हुन्छ, विधिको सर्वोच्चता हुन्छ, मान्छेको लोकतन्त्र भयरहित वातावरण हुन्छ, कानुनको उपचार सबले पाउनुपर्छ, त्यस्तो छ। आज मान्छे सुसाइड किन गरिरहेको होइन, आज सुकुमासी बस्तीहरूमा अब डोजर चल्यो, छानबिन गर्ने यति समयभित्र देऊ भन्ने र अर्को व्यवस्थापन गरेर होल्डिङ सेन्टरहरूको पूर्व तयारी गरेर गर्नु पाएको भए धेरै राईहरू मर्ने थिएनन् होला, फलानुहरू झुन्डिएको अवस्थामा फेला पर्ने थिएनन् होला होइन। त्यसैले लोकतन्त्र कस्तो हो भने 7 हर्स पावरमा धान कुट्ने मेसिन चल्छ, तर एउटा भैँसीको सिङले घोडाको खुट्टा मुनि हान्यो भने आन्द्राबाट निस्किन्छ क्या। त्यस्तो लोकतन्त्र चाहिँ संवेदनशील पनि छ, बलियो पनि छ, तर लोकतन्त्रलाई ठिक ढङ्गले चलाइएन भने दुर्घटनामा हुन्छ। त्यसैले हाम्रो कुरा के हो भने, हामी कसैले जितेको कसैले सरकार बनाएको कुरा हामी 5 वर्ष हो, हामीले सक्यौँ फेरि अर्को पटक हामी आउँला, नआए हामीभन्दा राम्रो आउला होइन, उहाँहरू हामीभन्दा राम्रो हुन भन्दिनँ हो हाम्रो, तर विधिको शासन भनेको मेरो मुक्तिमा हुनुपर्छ भन्ने यो प्रकारान्तरले हिटलरिजमै हुन्छ।
4: अब अहिलेको अवस्थामा जुन ढङ्गले नेकपा एमालेभित्रको विषयलाई पनि म उठान गर्न चाहन्छु, किनभने अब नेकपा एमालेलाई कसरी एक ढिक्का बनाएर लैजाने, निर्वाचनको समीक्षा हुने एउटा एक किसिमको समिति बनाएको छ, त्यसले केही रिपोर्टहरू ल्याउला, तर एमालेभित्र अब पार्टी अध्यक्षलाई विश्राम दिएर नयाँ सिराबाट र नयाँ ढङ्गले पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने माग र मुद्दा व्यापक रूपमा उठ्यो होइन अहिले।
5: यो कस्तो हो भने, हामी हाम्रो पार्टी हामी कसरी चलाउँछौँ भन्ने चासो सर्वसाधारणलाई पनि रहेछ भन्ने त्यति हो नि त। अहिले हामी त प्रमुख प्रतिपक्षी पनि होइनौँ, सत्तापक्षी पनि होइनौँ, तर एमाले राम्रो भएको भए हुन्थ्यो भन्ने पनि हाम चासो रहेछ, एमाले बिग्रियोस् भन्ने पनि रहेछ, हामीले बुझ्यौँ। त्यसैले के हो भने, हाम्रो एमालेलाई कसरी लाने भन्ने बारेमा हाम्रा आम जिल्ला कमिटीका पदाधिकारीहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, केन्द्रीय कमिटीको भूगोलमा रहेका साथीहरूको के छ राय, अब खुला खुलस्तै आओस् र अनि यो पार्टी समीक्षा एवं पुनर्गठन कार्यदलले काम गरोस् भन्ने हो र हामीले प्रश्न भनेका छौँ. हामीले शुद्धिकरण गर्छौँ, हामीले सुदृढीकरण र विस्तार गर्छौँ र कमिटीहरू र तलदेखि माथिसम्म पुनर्गठन गर्छौँ. त्यसका लागि कुन विधि अपनाउँ, के गरौँ, के गर्दा राम्रो हुन्छ, तपाईँहरूको धारणा के छ भन्न सम्बन्धी राय लिन अब यो कार्यदल बनेको हो. कार्यदल अब म इन्चार्ज भएकोले पर्दैन छु त, म मेरो प्रदेश बाहेक अन्त मैले भ्याउन पनि भ्याउँदिनँ. प्रदेशमा साथीहरू अस्ति भर्खरै हामीले प्रदेश कमिटीको बैठक राख्यौँ, त्यहाँ पनि साथीहरूले धारणा राख्नु भएको छ. अब 11 गते यहाँ छ, साथीहरू आउनुहुन्छ. हामी कार्यदलले आफ्नो राय राख्यो, कार्यदलका सदस्यहरूले अहिले हामी केही राय राख्दैनौँ. तल केन्द्रीय सदस्य जो भूगोलमा काम गर्नु भएको छ हो र जिल्ला कमिटी र प्रदेश कमिटीका पदाधिकारीले राय राख्नुहुन्छ, त्यो कुरा पनि हामी सन्दर्भ सामग्रीको रूपमा लिन्छौँ र हाम्रो विधि प्रक्रिया महाधिवेशन भएको धेरै भएको छैन. यी सबै कुरालाई मध्यनजर गरेर मान मर्दन कसैको नगरिकन पार्टीलाई सुव्यवस्थित सुसङ्गठित चुस्त दुरुस्त, किनभने पार्टी ठुलो भएर हो कि होइन, कमिटी मात्रै ठुलो हुने तर जनतातिर नफर्कने हामीले भनेका छौँ. जनशैली बनाऊ, जनताका कुरा सुनौ, जनताकामा जाउँ होइन. अब हामीले जनसङ्गठनहरूलाई परिचालित गरौँ, जनताको बहुदलीय जनवादलाई वैचारिकरण गरौँ. यी सूत्रका आधारमा हामी अहिले पार्टी पुनर्जागरण अभियान सञ्चालन गरिरहेका छौँ र त्यसैले हामी पुनर्गठनको अभियान त हामीले सुरु गरि नै सक्छौँ.
4: यसको मतलब पार्टी अध्यक्षबाट अब केपी शर्माले विश्राम दिनुहुन्छ होइन तपाईँहरू, बहुमत सदस्यले त्यो खोजिरहेको छ होइन. अहिले
5: हामी यो व्यक्ति केन्द्रित कुरा तपाईँले प्रश्न गर्नुभयो, त्यो ठाउँमा हामी पुगेका पनि छैनौँ. हामीले हाम्रो सिङ्गो पार्टी जीवनलाई जनताको जीवनसँग र राष्ट्र राष्ट्रियता लोकतन्त्र गणतन्त्र संहिता समानुपातिकता समावेशिता जस्ता मूल उपलब्धिहरू छन्, यी उपलब्धिहरूसँग कसरी यसलाई बरकरार राख्ने र हाम्रो गतिलाई कसरी तीव्र गतिका साथ आम जनतासँग हामी अब आत्मालोचक भएर हामी तपाईँहरूसँग डिएटेड भएछौँ होइन, सम्पर्कित हुनुपर्ने जति हो त्यति हुन सकेनौँ, त्यो कारण के हो, तपाईँहरू अब हामीलाई कसरी अगाडि बढेको देख्न चाहनुहुन्छ भन्ने मूल कुरा हामीले विचारमा शैलीमा संगठनमा चाहिँ पुनर्गठन गर्न चाहन्छौँ. विचार पनि के हो भने राजनीतिक रूपमा हिजो हामी त निर्णायक राष्ट्रिय शक्ति निर्माण गरेर देशको नेतृत्व गर्छौँ भन्ने थियो. अब हामी 5 वर्ष त हामी त्यो ठाउँमा पुग्दैनौँ, किन अब हुन त 5 वर्ष पनि के भन्नु र दुई तिहाईको पनि अब संविधानमा अब नदेखिएको प्रधानमन्त्रीलाई सिफारिस गर्नु लाएर राष्ट्रपति महोदयले चुनावै गराउनु होइन, त्यो अर्को दुई तिहाईको प्रधानमन्त्री केपी ओलीले आउँदा यो संसद पुनर्स्थापना भयो अदालतले त्यति अब निर्णयमा एकरूपता छ कि छैन सबैले मूल्याङ्कन गरेकै छन्, 5 वर्ष जाओस् हाम्रो त्यो कामना छ. भएन भने पनि अब हामी आफ्नो तयारी त गर्छौँ. हाम्रो पार्टीलाई राष्ट्र राष्ट्रियता जनताको मौलिक हकसँग जोडेर यो जनताको पार्टी हो भन्ने कुरामा कहीँ न कहीँ किन कन्फ्युजन भयो यो भन्दा हाम्रो शैलीले होला, हामी सरकारमा हुँदा या हामीले गठबन्धन जसरी गऱ्यौँ त्यसको कारणले होला, सब कुरा हामी गहिरो गरी छलफल गर्छौँ. त्यसैले व्यक्ति केन्द्रित कुरा अहिले हामी त्यो सन्दर्भमा पुगिसकेकै छैन
4: होइन. तर सचिवालयमा त उहाँको विपक्षमा मत बढी भयो भन्ने विषय पनि आयो होइन त्यो बैठकमा, केन्द्रीय कमिटी
5: अब
4: तपाईँ पनि हुनुहुन्छ सचिवालयमा होइन, विष्णु पौडेलजी महासचिवजी उहाँको विपक्षमा उभिनु भयो, उहाँले त लोभी पापीहरू चाहिँ त्यो ढङ्गले अगाडि गएका छन् भन्ने पनि भन्नुभएको छ होइन.
5: त्यो पछि विपक्षमा उभिएको प्रश्नै होइन, त्यहाँ पुगिएकै छैन. हामी कसरी जाने भन्ने छलफल हो हाम्रो. मैले म प्रदेशको संयोजक, यहाँ म भर्खरै 1 महिना भएको थिएन संयोजक, यहाँ 0 सिट आयो अनि मैले म समीक्षा मेरो गर्नु परेन, मेरो जिम्मेवारी के हो मैले लिनु परेन, अनि म अब इन्चार्ज भइरहने कि नरहने मैले पनि भन्नु पर्यो. हामीले आफ्ना कुरा यसरी राख्या मात्रै हो, हामीले चाहिँ अध्यक्ष रहनुहोस् नरहनुहोस् भन्ने विषय प्रवेशै गरेका छैन कि. त्यो चाहिँ नि अब नुस्काका नुस्का दिएको छ, हेडलाइन लिडिङ चाहिँ म्यासेज समाचार बनाएको छ, त्यसो गर्दा हामीलाई एउटा गौरव पनि छ. हाम्रो पार्टीका प्रति सञ्चार जगत चित्ताकर्षक ढङ्गले नै केन्द्रित छ भन्ने बुझ्यौँ हामीले, त्यति
4: होइन. त्यो त ठिकै छ कि, तर चाहिँ अब पार्टी पुनर्गठनका लागि जुन बाहिर आवाजहरू आइरहेका छन् हामीसँग पनि कतिपय नेताहरूले कुरा गर्दै हुनुहुन्छ, यो एउटा बलियो ढङ्गले सशक्त रूपमा अगाडि त आयो नि त होइन यो विषय, अब महाधिवेशन अर्ली महाधिवेशनमा जाने भन्ने विषयहरू
5: यो आइरहन्छ, आदि छ, फेरि पनि आउला. तर मूल कुरा हामी विधि पद्धतिसँग ढङ्गले नै जान्छौँ. हाम्रो पार्टीलाई पुनर्गठन गर्न हाम्रा फोरमहरू छन्, उपयुक्त फोरमले गर्छ. अहिले अब यस्तो हाम्रो पार्टीभित्र एउटा समस्या के देखिए छ भने के कुरा कुन ठाउँमा भन्ने, अब अराजकता होइन, दक्षिणपन्थी अवसरवाद यस्तो चाहिँ झाँगिएको छ के, कम्युनिस्ट पार्टी क्रान्तिकारी हुन्छ, जनमैत्री हुन्छ, मजदुर मैत्री हुन्छ, किसान मैत्री हुन्छ, मध्यमवर्गीय मैत्री हुन्छ, तर हामी त्यसो भयो कि भएनौँ, हाम्रो शासनमा हुँदा सत्तामा हुँदा हामी त्यस्तो भयौँ कि भएनौँ, होइन, यी सब कुराको समीक्षा हुन्छ कि, अब त्यसमा पार्टी अध्यक्षको होला, उपाध्यक्षको होला, महासचिवको होला, उपमहासचिवको होला, हामी सचिवहरूको होला, केन्द्रीय कमिटीका सदस्यहरूको होला, इन्चार्जहरूको होला, अब यी सबै कुराको हामी अहिले गहिरो गरी अब नयाँ जीवनका साथ नयाँ गतिका साथ पुराना कमजोरी नदोहोऱ्याउने गरी जान हामीले अलिक विस्तृत कम्प्रिहेन्सिभ स्टडी गर्दैछौँ।
4: अध्यक्षको आशंका किन हो, लोभी पापीहरू छन् उनीहरूले चाहिँ पार्टी फुटाउनु पनि सक्छन् भन्ने कुरा के हो,
5: उहाँले त्यसरी व्यक्त गर्नुभएको कि होइन सुन्न मैले पाएको छैन, त्यस्तो शब्द उहाँले व्यक्त गर्नुभएको भने हाम्रो आदरणीय अध्यक्षले त्यो तहको व्यक्त गर्नु भएको हो भने अब त्यो म उहाँसँग सोधेर मात्रै भन्न सक्छु, त्यो उहाँले गर्नै पर्दैन, हाम्रो नेता पार्टी अध्यक्ष उहाँ हो नि, अहिले अब यो हामीले केही सोधेकै छैन त्यस बारेमा।
4: अब अहिले देशमा जनताहरू अब यो वैदेशिक रोजगारमा जानेहरूको लाइन पनि त्यस्तै छ होइन, पासपोर्ट बनाउनेतिरको पनि लाइन त्यस्तै देखिन्छ, हरेक क्षेत्रमा चाहिँ बेरोजगारी समस्या उत्तिकै छ, यसको लागि चाहिँ हिजो केही भएन भन्ने खालको भाष्य निर्माण गरिएको थियो, तर आज पनि के हुँदैछ भन्ने खालको अर्को प्रश्न चाहिँ निर्माण भइरहेको छ, भन्दा नेपालले कहिलेसम्म यो पोलिटिकल ल्याब टेस्टका रूपमा मात्रै प्रयोग हुने, यसको चाहिँ एउटा सुशासन केन्द्रीय ढंगले समृद्धितर्फ चाहिँ देश कहिलेसम्म अगाडि बढ्ने, यसमा त जिम्मेवार राजनीतिक दलहरूले पनि त चिन्ता र चासोको विषय लिनु पर्ला नि त होइन, सरकारभन्दा पनि
5: हाम्रो एउटा बाध्यता के छ भने हाम्रो दुई छिमेकी हाम्रो बाधक नभइकन साधक बनाउने उपाय हामीले खोज्नु पर्यो होइन, दुई छिमेकी हामी छिमेकी त फेर्न सक्दैनौँ, अनि छिमेकमा कुन राजनीतिक व्यवस्था हुन्छ प्रबन्ध हुन्छ त्यो हाम्रो चासो र चिन्ताको विषय होइन, जुन राजनीतिक व्यवस्थामा जुन दलले जुन परिपाटीले शासन गर्छ त्यो उनीहरूको आन्तरिक मामिला हो, उनीहरूको आन्तरिक मामिलामा न हाम्रो चासो र हस्तक्षेप हुन्छ न हाम्रोमा उनीहरूको होस् होइन, त्यसो भएको हुनाले अरू विश्व राजनीतिको र छिमेकको राजनीतिको प्रभाव हामी कहाँ जबरजस्त पर्छ, त्यसैले अब पृथ्वीनारायण शाहले शासन गर्दाको होस् वा अहिलेको बालेन्द्र शाहले प्रधानमन्त्री हुँदा घोषणा अवस्था होस् हाम्रो पराष्ट्र नीतिमा यी कुराहरू असंलग्न परराष्ट्र नीति, तटस्थ परराष्ट्र नीति, छिमेक प्रधान र संसारमा हाम्रो सबै मित्र भन्ने कुरा पछिल्लो अवधिमा केपिओले जे स्थापित गर्नुभयो यो सही कुरा हो, त्यसैले परराष्ट्र नीति यहाँ कुन व्यवस्था छ भन्ने आधारमा फेरिने कुरा होइन, त्यसैले मित्र पनि फेरिने या नफेरिने कुरा होइन, तर हामी के भन म सत्तामा गएपछि फलानु कुन मैले फलानुको टाढा भन्ने भाष्य बनाउँदै बनाउँदै हाम्रो देशलाई यस्तो बनायौँ र अहिले हामी हाम्रो देशको अर्थतन्त्र कसरी चाहिँ बलियो बनाउने, रोजगारी कसरी सिर्जना गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई कसरी बलियो हुने, राष्ट्रिय पुँजी कसरी निर्माण हुने, त्यसतर्फ भन्दा हामी यो विश्व राजनीतिको भू राजनीतिको प्रभावमा हामी बगिए भयौँ, त्यो राजनीति विश्व राजनीति आफ्नो ठाउँमा छ, त्यो हाम्रो प्रतिकूल त्यसका कारणले नहोस् भनेर हामी यहाँको कृषि, यहाँको जलस्रोत, यहाँको खानी खनिजहरू, यहाँको उद्योग व्यवसाय, राष्ट्रिय पुँजी निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्छ, हाम्रा नीतिहरू घोषणाहरू तदनुकूल छन्, घोषणा पत्रमा पनि उल्लेख छन्, शिक्षा र स्वास्थ्य सुशासनका हकमा पनि, अब अहिले त हामी के भने सातो खुवाएर तर्साएर सब सुशासन गर्छु भन्यो अनि त्यो त्यो त्यो प्रकारको कुराले न सुशासन हुन्छ न भयरहित वातावरण हुन्छ, अब जनसङ्गठनहरू लोकतन्त्रका चाहिँ नि सुन्दर पक्ष हुन् तिनीहरूलाई प्रतिबन्ध लगाइदिएर अनि लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र सुन्ने धेरै गर्ने बढी हो नि त, हामी सुन्ने र सुनाउने धेरै भए गर्ने, अब अहिले पनि नयाँ काँट काँट नयाँ युवाहरू सरकारमा आएको हुन्छ कि भन्यो झन् दुर्घटनातिर हुन्छ भन्ने आशंका आतंक मान्छेमा छायो, त्यस कारणले त्यो नहोस् भन्ने नि
4: होइन, अब सदन पनि राम्रोसँग चल्नु पर्यो, प्रतिपक्षीहरूले पनि विरोध गर्नमा विरोध गर्नु भएन, अवरोध पनि गरिदिनु भएन,
5: प्रधानमन्त्री ललकारले र राष्ट्रपतिलाई आफ्नो नीति कार्यको गोठालो हो र राष्ट्रपति राष्ट्रको राष्ट्रियताको प्रतीक हो होइन, संविधानको पालनकर्ता हो,
4: राष्ट्रपतिको पनि त केही अब्जेक्सनै छैन,
5: पढ्न लगाएर आफू बाहिर हिँडेर अनि संसदमा बोलिदिनु भने च्यालेन्ज गरेर हुन्छ, अनि यो यही हो लोकतन्त्र, यही हो संसदीय प्रजातन्त्र, यही हो जनउत्तरदायित्व, यही हो जवाबदेहिता, त्यो कुरा पो हो त। विपक्षीले सिस्टममा आउँ भनेको, आफ्नो आफ्नो बहुमत छ काम गर, तर सिस्टमबाट गर न, झ्यालबाट किन गर्छ, ढोकैबाट गर भन्न पाइँदैन प्रतिपक्षीले।
4: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद खगराज अधिकारीजी, नमस्कार।
5: यो महत्वपूर्ण समय दिनुभयो, धन्यवाद।
4: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता एवं

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई, नागरिकता भए पुग्छ, बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ्स गुड।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: हरो विषयमा सरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट।
3: यतिखेर हाम्रो बेसमा राजनैतिक बेसले साथ शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद श्यामजी।
3: होइन, हिजोको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले एकताको सन्देश दिनुभयो, अंकमाल गर्नुभयो, होइन रवि लामिछानेजीसँग।
4: नेपाली कांग्रेस पार्टीको स्थापना कालदेखि एउटा संस्कार हो मतभेद गर्ने, मनभेद नगर्ने राजनीतिक आधारमा, जुन एउटा गान्धीको दर्शन थियो, आफ्नो प्रतिस्पर्धीहरूलाई शत्रुको व्यवहार नगर्ने, मित्रवत व्यवहार गर्ने, त्यही कुराको एउटा निरन्तरता, एउटा उच्च राजनीतिक संस्कारमा हामीले त्यसलाई हेर्नुपर्छ। गगन थापाले त्यहाँ जुन सौहार्दतापूर्वक राष्ट्रपतिको प्रथम सम्मेलन गएर त्यसलाई शुभकामना दिनुभयो, एउटा नेपाली कांग्रेसले जहिले पनि इतिहासमा यो हेट द सिन नट द सिनर भनेर भन्छ गान्धीयन टर्ममा, नेपाली कांग्रेसले लोकतन्त्रको शर्तमा राणासँग पनि सहकार्य गरेको छ, राजासँग पनि सहकार्य गर्यो, कम्युनिस्टहरूसँग पनि सहकार्य गर्यो, र अहिले आएको अति दक्षिणपन्थी शक्ति राष्ट्रपा पनि राष्ट्रपासँग पनि नेपाली कांग्रेस सहकार्य गर्छ, र यो यो सहकार्यको शर्त भनेको लोकतन्त्रको मित्रवत सहकार्य हुन्छ।
3: अति दक्षिणपन्थी शक्ति हो र राष्ट्रिय स्वतन्त्र पार्टी, डेमोक्रेटिक लिबरल डेमोक्रेट, होइन,
4: यो कुराको परीक्षण हुँदै जान्छ। उहाँहरू पार्टी बन्ने क्रममा हुनुहुन्छ, उहाँको उहाँहरूको दर्शनको पनि त्यो फरक हुँदै जान्छ। अहिले अहिले तत्कालका लागि मेरो बुझाइ जुन यो पपुलिस्ट वेबाट सोसियल मिडियाबाट आएको पार्टी हो त्यो त्यही जार्गनमा थियो,
3: होइन। आजको दिनमा चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले पनि त गगन थापाजीलाई अङ्कमालै गर्नुभयो नि त, होइन,
4: हो, त्यो कुरा गोरो रहेछ तपाईँले भनिदिनुभयो, त्यसमा खुसी।
3: तर एकदमै राम्रो सन्देश प्रवाह गरे नि त, उहाँहरू बीचको तिक्तता थियो नि त अहिलेसम्म, होइन, लामै वर्ष भइसकेको थियो, होइन, भेटघाट नभएको, उहाँ त जाने कि नजाने भन्ने नै कन्फ्युजनमा थियो नि त, होइन,
4: होइन, यो तिक्तता भन्दा पनि केही इस्युगत केही मुद्दाहरूमा उहाँहरूको फरक मत थियो, तर एउटा लोकतान्त्रिक पार्टीले अर्को लोकतान्त्रिक फ्रेममा आएको एउटै संविधानभित्र बसेर काम गरिरहेका पार्टीहरूले किन सहकार्य त सहकार्य गर्यो, किनकि संसदमा एउटा पार्टी सत्ता पक्ष छ, अर्को पार्टी प्रतिपक्ष छ, त्यो हिसाबले पनि जहाँ पनि नोकझोक हुन्छ, भेटघाट हुन्छ, तर त्यो सबै नोकझोक र भेटघाटलाई सौहार्दपूर्ण ढंगले अगाडि लगियो भने देशलाई र जनतालाई फाइदा हुन्छ भनेर हामीले त्यो दृश्य देख्न पाएका हौ। यो दृश्य यस्ता दृश्यहरू हामीले अब नियमित रूपमा देख्न पाउँछौँ।
3: अब अहिलेको अवस्थामा चाहिँ यसले के सन्देश पनि दिन खोजे हो नेपाली कंग्रेसका सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो अङ्कमालले, उहाँ चाहिँ यो शिष्टाचार हो, यो सामान्य प्रक्रिया मात्रै हो, एज अ विश्लेषकको हिसाबले कसरी हेर्नुहुन्छ?
4: मैले तपाईँलाई सुरुमै भने कि यो नेपाली कांग्रेस पार्टी जुन सिद्धान्त, जुन परम्परा, जुन संस्कार भन्नु लोकतान्त्रिक संस्कार विकसित भएको छ बीपी कोइरालाको समयदेखि नै, जुन प्रधानमन्त्री मोहन शमशेरले बीपी कोइरालालाई जेल हाले र जेलबाट रिहाई भएर सामान्य निको भइसकेपछि बीपी कोइराला एकपटक म चाहिँ प्रधानमन्त्री मोहन शमशेरसँग संवाद गर्छु भनेर मात्रै बीपी कोइराला मोहन शमशेरसँग संवाद गर्न जानुभएको छ, भनेको जहिले पनि त्यो मतभेद हुन्छ तर मनभेद नहोस् भन्ने, आफ्नो कुरा सुनाएर प्रतिपक्षको मन जित्ने, विपक्षीको मन जित्ने जुन एउटा गान्धीवादी संस्कार हो त्यो संस्कारकै निरन्तरता हो। नेपाली कांग्रेसले मैले तपाईँ सुरुदेखि भने कि जहिले पनि नेपाली कांग्रेसले आफ्ना कुराहरू विपक्षी समेतलाई राखेर सिङ्गो देशलाई राखेर मन जितेर कानून बदलेर मन जितेर मत पनि जित्ने, त्यसपछि कानून बदलेर कानून बनाएर समाजलाई सुशासित बनाउन अगाडि बढेको पार्टी हो। त्यसको झिल्को हामीले देख्न पायौं, त्यसको उद्धार प्रदर्शनी हामी देख्न पायौं।
3: यो प्रथम ऐतिहासिक महाधिवेशनले नेपाली राजनीतिमा नेपालको एउटा ठुलो राजनीतिक दल जसले सत्ता चलाइरहेको छ दुईटै नजिकको राजनीतिक दलले कस्तो खालको सन्देश दिन खोज्यो, बालेन र रवि बीचको खटपटदेखि लिएर अन्य श्रृङ्खला कतिपय विषयहरू बाहिर आउने गर्दथे, होइन अदृश्य खेलहरू भइरहेका विषयहरू पनि सँगसँगै जोडेर आउने गर्दथे। हिजोको यो दृश्यले चाहिँ के सन्देश प्रभाव?
4: हिज एउटा जुन किसिमको जसरी अघिल्ला संसदहरूमा पार्टीका सबै शीर्ष नेताहरू फर्स्ट रोमै बस्नुहुन्थ्यो, यो पटकको चुनावी परिणाम त्यस्तो सहज भएन। त्यही भएर नेपाली काङ्ग्रेस झाकेरे
3: राजनीतिमा नेपालको एउटा ठूलो राजनीतिक दल जसले सत्ता चलाइरहेको छ दुईटै नजिकको राजनीतिक दलले कस्तो खालको सन्देश दिन खोज्यो, बालेन र रवि बीचको खटपटदेखि लिएर अन्य श्रृङ्खला कतिपय विषयहरू बाहिर आउने गर्दथे, होइन अदृश्य

0: सभा जनतापा जानुभएको थिएन, त्यसमा टिप्पणी भएको थियो, उहाँलाई लागेको यो संसदीय दलको मामिला हो, त्यसमा हाम्रो दस नेता जानुहुन्छ भिक्षुवाङनामले जानुभएको थियो। र यसरी यो चुनावको परिणामपछि अथवा विगत लामो समयदेखि नै रासोपाका नेताहरू, रासोपाका शीर्ष नेताहरू र नेपाली काँग्रेसका शीर्ष नेताहरूलाई एउटै स्टेजमा देख्न पाइएको थिएन। त्यो हिजो देखिसकेपछि एउटा उच्च राजनीतिक संस्कार अब सौहार्द किसिमबाट अगाडिको बाटो जान्छ, छलफल गरेर अगाडि बढ्छन् भन्ने कुरा देखा परेको छ।
1: प्रधानमन्त्रीको सम्बोधन यहाँले हेर्नुभयो नि त होइन, सीमाको विषयको सम्बोधन पनि हेर्नुभयो, तत्कालीन नेकपा एमालेकै नेता प्रदीप ग्यावालीजीले अलिकति ब्रेक टाइम टाइममा लाउनुहोस्, दुर्घटना हुन सक्छ भन्ने ढंगका आशयलाई चाहिँ हामी गन्तव्यमै पुगेर मात्र ब्रेक लाउने हो, यो बीचमा ब्रेक भन्ने छैन भन्नुभयो होइन, हामीले त अब हावा होइनौ, कहिले यता पूर्व चल्ने कहिले पश्चिम चल्ने, हामी त खोलो हौ, खोलो फर्कियो, खोलो स्टेट भइसके पछाडि चाहिँ निरन्तर बक्ससम्म भन्नुभयो। उहाँहरूको यो साहस भन्ने, उहाँहरूको यो के भन्छ कन्फिडेन्स भन्ने, अब सत्ता र सरकार चाहिँ
0: हाम्रो प्रधानमन्त्री बालिनजीमा दुईटा धङ्गनीबाट उहाँ अझै मुक्त हुनुभएको छैन। उहाँले स्टेजलाई ऱ्याप ब्याटलको माइक बनाइदिनुहुन्छ एउटा कुरा, किनकि उहाँ ऱ्याप गाएको एउटा कुरा, र दोस्रो कुरा त्यो मेयरको जुन त्यो माइन्ड सेट हो त्यसबाट पनि उहाँ बाहिर आइसक्नु भएको छैन। र उहाँले जसरी हिजो जुन अख्तियारको बारेमा टिप्पणी गर्नुभएको छ, अरू विषयहरूको बारेमा बोल्नुभएको छ, त्यसले चाहिँ उहाँको अझै त्यो उहाँले डेमोक्रेटिक नर्म्स र डेमोक्रेटिक फङ्सनिङको बारेमा उहाँले बिस्तारै बुझ्नुहुन्छ। त्यो सीमाको बारेमा दिएको कुरालाई उहाँले थोरै करेक्सन गर्नुभएको छ, आगामी दिनमा उहाँले आफ्ना गल्तीलाई थप करेक्सन गर्दै जानुहुन्छ भन्ने मलाई लागेको छ।
1: कसरी ऱ्याप ब्याटल हुन्छ उहाँको माइक, तपाईँले कसरी ऱ्याप ब्याटल भन्नुभयो? उहाँले त भन्नुभयो नि त अब हामीले अख्तियारलाई समयमा काम नगर्ने व्यक्तिहरूको चाहिँ फाइल नखोल्ने, थामेलीमा राख्ने, गलत क्रियाकलाप गर्नेलाई त पाँच दिन पाँच घण्टा मात्र होइन पाँच वर्ष ल्याएर पनि स्पष्टीकरण सोध्छौँ होइन, उहाँहरूलाई चाहिँ दबाब दिन्छौँ भन्नुभयो नि त होइन।
0: नेपालको प्रधानमन्त्रीको कार्यालयले अख्तियारको एउटा स्वतन्त्र संवैधानिक निकायलाई बोलाएर छलफल गर्ने निर्देशन दिने कुन धारामा लेखेको छ त्यो उहाँले हेर्नु पर्यो नि त, बुझ्नुहुँदैन? परिणाम दिने भनेर विधि क्रस गर्न पाइँदैन, त्यो कुरा बिर्सन भएन। सबैको एउटा चाहिँ डिस्टिङ रोल छ संविधानले दिएको, त्यो अनुसार काम गर्नुपर्छ।
1: तर काम पनि त समयमा गर्नु पर्यो नि त अख्तियारले पनि होइन,
0: होइन यो होइन यो सबै कुराहरू मैले अख्तियारको वर्तमान नेतृत्व प्रेम राईले ठिक गरेका छन् भनेर मैले कोही पनि भन्न सक्दिनँ, दावा गर्न सक्दिनँ। तर त्यसका बावजुद त्यसलाई चलायमान बनाउने विधि छ, प्रक्रिया छ, त्यसलाई मिच्ने हक र अधिकार नेपालको प्रधानमन्त्री संस्थालाई छैन।
1: अब अहिलेको अवस्थामा रासपा आफूलाई एउटा शक्तिशाली पार्टीका रूपमा र बिस्तारै अब एउटा नव उदयमान राजनैतिक दल स्थापित राजनैतिक दलकै रूपमा स्थापित गर्न खोजिरहेको छ होइन, हिजोको यो सन्देशले
0: रासोपा संसदको चौथो शक्तिको रूपमा प्रवेश गरेदेखि नै स्थापित शक्ति भइसकेको थियो। त्यसलाई फागुन 21 निर्वाचनले सब पुष्टि गर्यो र रासोपा अहिले जुन सोसल मिडियाको वेबबाट उदाएर सत्ता चलाइरहेका विश्वका दुर्लभ पार्टीहरू मध्ये हो, त्यो भन्न मलाई कुनै शंका र संकोच छैन। तर त्यसका बावजुद अहिले रासोपा अब इस्टाब्लिस पोलिटिकल फोर्स भइसक्यो, यसले आफ्नो निरन्तरतालाई कसरी कायम गर्छ, डेलिभरीमा कसरी जोड़ दिन्छ, रासोपाले काम गर्दै गर्दा हाम्रा जुन कन्स्टिट्युसनल जुन फन्डामेन्टलहरू हुन् र एउटा लोकतन्त्र जुन प्यारामिटर हो, यसले लोकतन्त्रलाई थप बलियो र मजबूत बनाएर जनतालाई परिणाम दिन्छ कि लोकतन्त्रलाई नै खोक्लो बनाएर र परिणाम नदिइकन बाहिरिन्छ भन्ने बीचको द्वन्द हो। त्यो बीचमा रासोपालाई परिणाम दिएर प्रभावकारितासहित परिणाम दिँदाखेरि त्यो परिणति त्यो विधि र प्रक्रिया पुर्याएर गर्छ कि सधैँ कानून मिचेर कानून भाँचेर, किनकि दुनियाँभरिको इतिहासले पढाएको पाठ के हो भन्दाखेरि जहाँ संस्था बन्छन् इन्स्टिट्युसन बन्छन् त्यो लोकतन्त्र दिगो हुन्छ बलियो हुन्छ, र जहाँ संस्था भाँचेर परिणाम दिन लागिन्छ त्यसले ती दलहरूको पनि निको गर्दैन, ती नेताहरूको पनि निको गर्दैन। आज रासोपाको यो मिश्रित परिणति छ, यो मिश्रित बाटोबाट कुन बाटो रोज्छ, संस्था निर्माण गरेर देश विकास गर्ने कि संस्था भत्काएर देश निर्माण गर्ने, त्यो च्वाइस चाहिँ रासोपाको हो।
1: होइन अहिले नेपाली कंग्रेसको स्थिति के छ? नेपाली कंग्रेस पनि विभाजनकै डिलमा छ होइन शंकरजी?
0: म आज हामी कंग्रेसको बारेमा हामीले निरन्तर बहस चाहिँ गरिरहेका छौं। नेपाली कांग्रेस पार्टी मौजुदा अहिलेको वर्तमान समयमा विभाजनको दिलमा छैन। कंग्रेस पार्टीमा कंग्रेस पार्टीको आजको लडाईँ विचारको लडाईँ, हामी कहाँ जाँदैछौँ भन्ने कुराको लडाईँ हो। भाद्र 23 र 24 हुनुभन्दा भाद्र 23-24 घटना हुनुभन्दा अगाडिदेखि नै नेपाली समाजको डाइनामिक्स फेरिएको छ। सामाजिक सञ्जाल

0: हाम्रो देशभित्र र बाहिर भएको आप्रवासनको तीव्र प्रभावले हाम्रो रेमिट्यान्स इकोनोमीले दुनियाँभरिको आइटीको प्रभावले क्लाइमेट चेन्ज जियो पोलिटिक्स यो सबै कुराले मानिसहरूको चेतनामा ठूलो बदलाव ल्याएको छ। यसलाई अभिव्यक्त गर्ने शैली बदलिएको छ र हामीले परम्परागत शैलीबाट अगाडि बढेर हुँदैन भनेर कंग्रेसमा गगन थापाको नेतृत्वमा एउटा बिगुल बजिरहेको थियो र त्यो बिगुलले चाहिँ विशेष मारि र त्यो बिगुललाई समयमा पहिचान गर्न नसकेको छ। जसरी बीपी कोइरालाले 14 सालमा परिवर्तित आवाज बुझ्नुभएको थियो र त्यसलाई सुवर्ण संसदले स्वीकार विश्व अधिवेशन भएको थियो र पुनः बीपी नेतृत्वमा आउनुभएको थियो। अहिले 4 वर्ष पुगिसकेपछि पनि त्यो नियमित अधिवेशन गर्न आलताल गरेकाले कंग्रेस नेतृत्व बदलेर आएको आजको कंग्रेसको झगडा विचार झगडा हो, देशलाई कुन दिशा दिने भन्ने झगडा हो र त्यो कुरामा पार्टीले विशेष महाधिवेशनले एउटा बाटो लिइसकेको छ र आज कंग्रेसमा किनकि यो बीचको पुस्ता जसरी टोनी ब्लेयरले हालै त्यस लेखमा जेरेमी कोर्बिनको वर्षहरूलाई इन्टेलेक्चुअली ब्यारेन भनेको त्यो खडेरीका वैचारिक खडेरीका वर्षहरू भनेर भनेका छन्। शेरबहादुर देउवाको सभापतिको 2 कार्यकाल पनि त्यही वैचारिक खडेरीको सिद्धान्तको खडेरीका वर्ष थिए। हिजो मात्रै राप्रक अधिवेशनमा कंग्रेसका सभापति गगन थापाले के भन्नुहुँदाखेरि हामी 10 वर्षको हाम्रो सारा ध्याउन्न जसरी हुन्छ गठबन्धन गर्ने, चुनावमा पनि गठबन्धन गर्ने, चुनावपछि गठबन्धन गर्ने र सत्ता कहिले पनि नछाड्ने। डेमोक्रेसीमा सत्तामा बस्ने कुरा जति महत्वपूर्ण छ, विपक्षमा बस्ने कुरा त्यति नै महत्वपूर्ण छ। एउटा लोकतन्त्र संसदीय लोकतन्त्र जीवन्त रहनको लागि एउटा सत्ताधारी दललाई 5 वर्ष समय दिनुपर्छ र विपक्षले 5 वर्ष धैर्य राख्नुपर्छ भन्ने कुराको नेपाली कांग्रेसले त्यो हृदयङ्गम गरेको छ। त्यो कुराको अभिव्यक्ति हो, त्यो कुरा उहाँहरूले स्वीकार गर्ने कि नगर्ने
1: होइन। अब एउटा किस्ता त अब कंग्रेसको होइन संस्थापनतिर आउने पक्षमा चाहिँ देखिया छैन। अध्यापक क्रियाशील सदस्यलाई अध्यापक नगर्ने, आफ्नै अडानमा बस्ने, सम्मान मात्र खोज्ने होइन, अब सम्मानजनक उपस्थिति हुनु पर्यो, पद पावर शक्ति सन्तुलन यी यावत कुराहरूले चाहिँ अप्ठ्यारोमा धकेल्दैछ होइन कंग्रेसलाई।
0: एमजी हामीले के कुरा बिर्सनु भएन भन्दाखेरि हिजो त्यही चितवनको त्यही ठाउँमा होइन काङ्ग्रेसका 100 मानिसहरू मारिएको, कंग्रेस झन्डा उठाएर कि उनीहरू पद खोजेर काङ्ग्रेस भएका थिए। मलाई यो आज गगन थापाको पुस्तासँग गगन थापाको नेतृत्वसँग पद खोज्ने हिस्सा खोज्ने बार्गेनिङ गर्ने जुन नेताहरू हुनुहुन्छ उहाँलाई देखेर दया लाग्छ। उहाँहरूले पहिला जुन लडाईँ लड्नुभयो पञ्चायतमा बीपी कोइरालासँग सँगसँगै गणेशमानसँग सँगसँगै किसुनीसँग सँगसँगै
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोगदा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

माया पुरैमा रिसाउन सानो

जिंदगी मधानु कसरी मधानु कसरी सब संग तिम्रो उसे।

0: नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपतिको बन्द सत्र निर्धारित समयमा शुरू हुन सकेन। प्रतिनिधिहरूको नामावली नै टुङ्गो नलाग्दा बन्द सत्र शुरू हुने समय लम्बियो। नेपाल फेरि पनि सम्पत्ति शुद्धिकरणको खैरो सूचीमा कायम। कांग्रेसका नेता तथा पूर्व मन्त्री राजेन्द्र खरेलको 80 वर्षको उमेरमा निधन। नागढुङ्गा मुगलिन सड़क विस्तारको दोस्रो म्याद सकिन लाग्दा पनि सकिएन काम। यात्रुहरू शास्ति भोग्न बाध्य। पुनः म्याद थप्ने तयारी। 20 वर्षदेखिका नेता कर्मचारीको सम्पत्ति छानबिन शुरू। 10,000 बुझाए विवरण। देशभर प्रशासनिक संयन्त्रमा हलचल। बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योग सञ्चालन गर्ने सरकारको तयारी। स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू। आणविक कार्यक्रम, हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल। कतारको राज लफान ग्यास प्लान्टमा विस्फोट हुँदा 18 जना श्रमिक बेपत्ता। 54 खाइते। र विश्वकप फुटबलमा इजिप्ट समूह जीको शीर्ष स्थानमा। न्यूजील्याण्ड 3-1 अन्तरले पराजित। बेल्जियम इरान गोल्ड रहित। रुग्वे काबो फेडेबीचको खेल रोमाञ्चक बराबरी। मेस्सी र एम्बाम्पेले आज राति खेल्दै
1: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन। ग्लोबल स्मार्ट प्लस लाइफको प्लेसमा ब्याङ्किङ इन्स्ट्यान्ट स्क्यानिङ अनि पेमेन्ट।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रासपाको महाधिवेशन सम्बन्धी खबरबाट, चितवनमा जारी रासपाको बन्द सत्र निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्द सत्र पनि प्रभावित भएको हो। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र आज बिहान 8:30 बजेदेखि शुरू गर्ने भनिएको थियो, तर अझै शुरू हुन सकेको छैन। निर्वाचन समितिले आइतबार 4,000 प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो, तर नामावलीमा अत्याधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ। प्रतिनिधिहरूले नाम सच्याउने निवेदन दिनका लागि फारम फर्ने बुझाइरहेका छन्। निर्धारित समयमा बन्द सत्र शुरू हुन सकेको छैन। अहिले बन्द सत्र वरपर राष्ट्रपतिका प्रतिनिधिहरूको उल्लेख्य भूमिका रहेको छ। बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम छ। बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। सर्वसम्मत रूपमा रवि लामी छानीलाई नै सभापतिमा निरन्तरता दिने तयारी गरिएको छ। महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन 10 बजे तोके पनि केही समय ढिला हुने देखिएको छ। उम्मेद्वारी मनोनयन फारम वितरण 1 बजे हुनेछ भने उम्मेद्वारी मनोनयन पत्र दर्ता समय 2-4 बजेसम्म तोकिएको छ। राति 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने त्यसपछि उम्मेद्वार विरूद्ध परेको दावी विरोध जाँचबुझका लागि 1 घण्टा समय छुट्याइएको छ। साथै 9 बजेदेखि 15 मिनट कुनै उम्मेद्वारले नाम फिर्ता लिन चाहे त्यसका लागि समय दिइनेछ। त्यस्तै पहिलो ऐतिहासिक राष्ट्र महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्थालाई अत्यन्त कड़ा पारिएको छ। महाधिवेशन स्थलमा कुनै पनि अनावश्यक गतिविधि हुन नदिन र प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले सुरक्षामा विशेष चनाखो अप्नाएको हो। पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ। दम बढेर 80 वर्षीय खरेलको आइतबार राति निधन भएको थियो। खरेलको अन्तिम संस्कार आज दिउँसो 1 बजे पशुपति आर्यघाटमा गरिनेछ। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व मन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, महामन्त्री प्रदीप पौडेल लगायतले पार्टीको झण्डा उडाएर श्रद्धाञ्जली प्रकट गर्नुभएको हो। काठमाडौँको बालेश्वर स्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत अवस्थामा गैराती उहाँको निधन भएको उहाँका छोरा महेश खरेलले जानकारी दिनुभयो। महेश पाँचखाल नगरपालिकाका प्रमुख हुनुहुन्छ। सुब्बा देवी प्रसाद र मुकुन्द कुमारी खरेलको माइलो सन्तानका रूपमा विक्रमसम्म 2003 काभ्रेको खरेल थोकमा जन्मिनुभएका राजेन्द्र विक्रमसम्म 2056 को आम निर्वाचनमा काभ्रेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। उहाँको संसदीय यात्राका क्रममा तत्कालीन शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत हुनुभएको थियो। नेपाल सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ। फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्सको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमा निरन्तरता दिएको छ। एफटिएटीएफ सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकहरूले खड़ा गरेको अन्तर सरकारी निकाय हो। यसले सम्पत्ति शुद्धिकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याकलिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ। एफटिएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारिता सम्बन्धी 11 सूचक तथा प्रविधितर्फ 40 सूचकमा मूल्यांकन गर्ने गर्दछ। यसअघि सन् 2008 नेपाल यस्तै जोखिमपूर्ण सूची ग्रे लिस्टमा परेको थियो। सन् 2014 मात्र नेपाल त्यो सूचीबाट स्तर उन्नति भएको थियो। सोही अनुसार आईएमएफको सल्लाहमा नेपालले नीतिगत सुधार गरेपछि नेपाल ब्ल्याक लिस्टबाट जोगिँदै सन् 2014 ग्रे लिस्टबाट स्तर उन्नति
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी जे पनि बचत गरे बिस्तारै यो बानी स्वभाव बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्यो अनि त महिनाभरिमा 1,000 रुपियाँ भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो, बचत पनि थरीथरि चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नासो थियो, तर पनि मन दुःख हुन्थ्यो, किनकि मेरो खाता थियो नवीन बैंक। मेरो बाबादेखि मेरी छोरी साथ सबैलाई सहयोग मेरो जस्तै भयो।
4: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन?
0: नागरिकता भए पुग्छ, बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइक्स गुड।

0: Questa cosa, carpa cerca i warranty, easy copista, hare cool, hare kutsa, easy TV le banan car attacca, World Cup 2026 copo sarma, easy TV le leco sa, 3+3+ da co warranty, sale 36,000 sa ma co cashback, sagilo 0% EMI co subida, nagrita vai puksa, World Cup to World Cup, easy TV, khel sangai, parosa sangai.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगमा हालसम्म करिब 10,000 जनाले सम्पत्ति विवरण बुझाएका छन् भने 3,000 जोडी दर्ता भएका छन्। सर्वसाधारणका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 3,000 जनाले पनि विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै यसरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकेको म्याद एक थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी निरीक्षक महानिरीक्षक गणेश केसी, चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 बैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिएको छ। हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा 3 मालभाग ट्रक फसेका छन्। हुलाकी सड़कको हाट खोला कटहरी खण्डमा 3 ट्रक फसेका हुन्। ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेको सड़कमा गाड़ी फसेको पहिलो पटक भने होइन। बर्खा लागेपछि हरेक दिन मालभाग ट्रक फस्ने गरेका छन्। सोमबार पनि 3 ट्रक एकैसाथ थाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले मालभाग सवारीलाई रोकेको छ भने वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सड़कमा 3 लोडेड ट्रकहरू फसेर अवस्था उठ्न समस्या भएकाले फसेका सवारी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसअघि सरकारी निकायले यसको अनुगमन शुरू गरेको छ। हेटौडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 सञ्चालित हेटौडा कपड़ा उद्योग 2057 सालदेखि बन्द भएको थियो। त्यस यता कपड़ा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि प्रयासले सार्थकता पनि पाउन सकेको थिएन। यसको सञ्चालनका लागि सरकारले चासो बढ़ाएसकि सरकारी तवरबाट स्थगित अनुगमनसँगै सक्रियता बढ़ाइएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,063 मेट्रिक टन गहुँ उत्पादन भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिँदै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पक्यौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुन्छ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि
5: डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप
6: परदेशबाट नेपालको जुनै ठाउँ
7: खल्ती वालेट वा ब्याङ्क खातामा तुरुन्तै खुसी पठाऊ 45,000 बढी काउन्ट

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ। नागरिकता भए पुग्छ, बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी, लाइफ्स गुड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्ति वार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेन रिसोर्टमा शुरू भएको वार्तामा दुवैपक्ष इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाहको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ्दो तनाव र इरान समर्थित हिजबुल्लाह समूहको गतिविधिबारे पनि विस्तृत छलफल भएको छ। त्यसै कतारको रास लखान औद्योगिक क्षेत्र
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: हर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऔ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साथीहरूद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, खाइने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु बसेमा चारैतिरबाट हल्ला गर्ने, भिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आसिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबारी जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धरा राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्गम एकसिङ्गे, कैला लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा काम बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannetalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकी उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन हो।

0: Hi, I love Sunday Nuncha Radio Silo 89.8 MHz.
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोगात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने,
1: विभिन्न वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL1
3: मेरो लागि एउटा गोल गरे, एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ। म आज तपाईँलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ। त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हत्कडी लगाउनेछ भनेको कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ। बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्नु

अन्य धेरै विषयहरू चर्चाको विषय बने, अन्य धेरैहरू हल्लाको विषय बने, हाम्रा प्रतिवेदन हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको राष्ट्रपाका अबका दस्तावेजहरू हेरिनेछन्, पढिनेछन् र तिनलाई हचुवाको भरमा होइन गहन अध्ययन गरेर त्यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। म आशावादी छु हाम्रा साथीहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उत्रिनेछ, प्रयास त निकै हुनेछ। प्रयास त लडाउने ढलाउने फाटो ल्याउने प्रयास त निकै हुनेछ। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रासोपामा जुन सहमति गरेका छौं त्यो सहमतिको एक एक अक्षर इमानदारीताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठूलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेन्द्रजीको सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।

0: तीनवटा ट्रिप पूरा गर्नुहोस्। थप कमाई पनि हुन्छ, इन्धन खर्च पनि उठ्छ। याङ्गो प्रो
1: नै सकेको छु। विचार, सिद्धान्त, आदर्श जस्ता महत्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरता, निरन्तरको कार्य हो। यसमा रासुपा खरो उत्रिएको छ। मैले अघि जलेश्वर बैठकको कुराकानी गरेको थिएँ। जलेश्वर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौं, तर हाम्रा मामलामा

0: किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुगली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु, किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन्, इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशन भन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाईको बहुमत दिएको मलाई सम्झना छैन, यस्तो अवसर दिएको थियो। आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा यस धरतीमा जन्मेकाहरूले पनि मलाई र बालेनजीलाई प्रश्न गर्नेछन्, यो मौकालाई तिमीहरूले किन गुमाउन दियौ? हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौ इमानदारीताका साथ, यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौ, हाम्रा लागि होइन, आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन, जन्मन बाँकी यस देशका नागरिकका लागि पनि। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म आफ्नो भनाइ छुट्याउने क्रममा गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने भनेर आउँछन्, विभिन्न तहमा समस्याहरू आउँछन्, र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामी कहाँ आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवार बनेर आउनुभएको छ, यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको, कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस् त, मैले यसभन्दा अगाडिको कुनै एउटा समारोहमा भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्, आज त राजसभामा एउटा लहर छाएको छ, सम्भवत भोलि टिकट पाइन्छ होला, पछि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, उपमेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याइएको पनि छ होला, तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भन्यो भने के त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा होमिनका लागि हामी तयार छौ? हामी तयार छौ त भन्छौ, तर आजैबाट टिकट फलाउनलाई दिए भनेर गुटको राजनीतिमा लाग्यौं भने इतिहासले हामीलाई धिक्कार्नेछ। त्यसकारणले आफ्नै परिवारलाई म आज यो पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु साथी हो, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै शुरू भएको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाचुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आत्मनिर्वाचित हुने प्रपञ्च गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको, कम्तीकम आफू बाचुन्जेल हेर्न नपाए हुन्थ्यो भन्ने कामना म आज ऐतिहासिक महाधिवेशन राख्न चाहन्छु। एउटा कुरा चाहिँ मलाई के थाहा छ भने जसले जिते पनि घण्टी बाहकले जित्छ, जसले जिते पनि रासोपाले जित्छ। आफ्ना जिताउन होइन, जितेका आफ्ना हुन् भन्ने भावना लिएर गयौं भने हामी विशाल रासोपा बन्नेछौं। यो विशाल रासोपाको पहिलो ऐतिहासिक महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु, र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँहरूले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै, बदलिँदो व्यवस्था, बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु। अन्त्यमा पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शक दीर्घाकै बीचमा रहेकी मेरी धर्मपत्नी अर्धाङ्गिनीलाई भनेको थिएँ, उनले मलाई भनेकी थिइन् म घर चलाउँछु तिमी देश सम्हाल भनेकी थिइन्, यो 4 वर्षको यात्रामा देश चलाउन भन्दा गाह्रो घर चलाएर मेरो संघर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन ठाडो शिर लगाएर एकपटक पनि नझुकेर मलाई यतिको धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ। साथै मेरो परिवारको एउटा जमघटमा मेरी 64 वर्षकी वृद्ध मृत्यु सय्याबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई ममाथि राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन्, तिम्रो भाइलाई त मार्छन् क्यारे। मेरो दिदीले छाती पिटेर भनेछन् मारेछन् भने मेरो भाइ शहीद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई आँट र साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला। तर सबै राजसभाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँकी रहेको थोरै श्रेय लिने प्रण गर्दै सबैजनालाई फेरि पनि चितवनमा स्वागत गर्दछु र यसको यो हाम्रो ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै बिदा चाहन्छु।
1: नमस्ते नमस्ते नमस्ते। नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ है। यस ऐतिहासिक राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्व प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षीय दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगणहरू, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। कुरा कताबाट सुरु गरौँ त, आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने, हाम्रो पार्टी जुन एउटा सानो महत्वाकांक्षा, सानो इच्छा, सानो देश बनाउने हुटुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरै जसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ। आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला। मेरो एकजना अनन्य मित्र, उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई, मैले म्युजिक गर्दाखेरि भालिन स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, द्वितीय आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको हो, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेता प्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ र आज पार्टीप्रति र आज र आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन, न्यू खोज्नु परे अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका केही दिनमा विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ, त्यहाँ न्यू खोज्छौँ हामी। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्र होइन 5 वर्ष गर्छ, 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन, हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ता कुनै विषयमा लिनु पर्दैन, सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि पार्टीको महाधिवेशन चल्दैछ आज भोलि पर्सि, भोलि चुनाव होला र पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता कता बिग्रिएको थियो, पहिला गुट बनाउने, उपगुट बनाउने। एउटा कुरा तपाईँहरूलाई यहाँ हुनुहुन्छ होला, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख फलाउने कामहरू हामी चाहिँ नगरौं, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ। र एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हौ, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ, हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो। र भोलि पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सिसिएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी बन्नुभयो, ठिकै छ, बन्नु भएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्थे भन्ने छ भने आउनुहोस् भन्नुहोस् पार्टीलाई भन्नुहोस्। भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्थे भने लिएर आउनुहोस्। तपाईँलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ, र हाम्रो पार्टीका पदाधिकारीहरूलाई, सरकार र पदाधिकारीहरू, सिसिएमहरू विभिन्न जिल्लाबाट आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अझै बोलौँ के गरौँ, ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भने जस्तै, ठिकै छ। अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ, र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि, पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ। आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि पाँच वर्ष देशको बारेमा सोचौँ। धेरै धेरै धन्यवाद।

छोटो मिठो र सटिक सम्बोधनका लागि हाम्रा पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद। अब कति पनि ढिलो नगरी सुदूरपश्चिमदेखि लुम्बिनीसम्म, कर्णालीदेखि कोशीसम्म नेपालको भूगोल मात्र होइन यहाँका सबै जात जाति भाषा र समुदायलाई एउटै सूत्रमा बाँध्नुपर्छ भनेर निरन्तर ओकालत गर्ने एक दृढ र अडिग व्यक्तित्व, चाहे चार पर्खालभित्र सीमित भएर बस्नु परेको अवस्था होस् वा विशाल जनसागर बीच उभिनु परेको छेड, जहाँसुकै भए पनि नागरिक प्रतिको आफ्नो अडान, साहस र आत्मबल कहिले कमजोर हुन नदिने नेतृत्व, यो पार्टीको प्रमुख जननी जसले व्यक्तिगत रूपमा धेरै गुमाए पनि कहिले जनताको विश्वास गुम्न दिनु भएन, जसले आफ्नो सहजता होइन जसले आफ्नो सहजता होइन जिम्मेवारीलाई प्राथमिकता दिनुभयो, आफ्नो आराम होइन जनताको आवाज रोज्नुभयो, पार्टीका श्रद्धेय नेता पार्टीका सभापति श्री रवि लामिछानेज्यूलाई विशेष सम्बोधन गरिदिन हुन र यस सत्रको समापन गरिदिन हुन आमन्त्रण गर्न चाहन्छु।

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ र मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, राष्ट्रपतिको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनैतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौं। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौं। ती तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु, घाइते साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ, ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। राष्ट्रपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौं तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौं सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौं सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौं सुनिएन, यतिसम्म कि जेलको काल कोठेरीबाट पनि भन्यौ सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा एक वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन, भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो, अरूका लागि जेल एउटा ठूलो कम्पाउण्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँहरूलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ। त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोस्नेछ र त्यहाँ हत्कडी लगाउनेछ भनेको कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ, बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र राष्ट्रपालाई राम्रोसँग थाहा छ। आज राष्ट्रपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश राष्ट्रपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु, राष्ट्रपाले त्यो लाइन क्रस गर्दैन, यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला। यहाँहरूलाई पनि एउटा सानो अनुरोध गर्न चाहन्छु, राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा

आएका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु, विशेष गरेर दुई शक्तिशाली दल नेपाली कंग्रेस र नेकपा एमालेभित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला, आफ्नो दल मात्र होइन अन्य दलहरूको अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ। र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यस अगाडि राजनीतिक दलहरू प्रतिस्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन, त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठूलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नु। बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ, किनकि हाम्रा दम्बहरू हुन्, हाम्रा घमण्ड हुन्, हाम्रा अप्ठ्यारा हुन् या हाम्रा कुनै पनि कुराहरू हुन्, ती हाम्रा निजी रहेनन्, देशका रहे, देश हितमा तिनको महत्व हुन्छ। आज यस ऐतिहासिक अवसरमा म राष्ट्रपा परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जलेश्वर बैठकको बेलामा राजनीतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु। त्यहाँ लेखिएको दुईवटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा, मैले भनेको थिएँ, लेखेको थिएँ कि रासोपा लड्यो भने आफ्नै गुडामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन रासोपालाई लडाउने। आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ, तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौं भने भोलि देशले दिने फल त्यो विषालु फल हुनेछ। र अघि पार्टीका वरिष्ठ नेताजीले भन्नुभयो जस्तै, त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ, हामी ठिक समयमा छौँ साथी हो। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुटमा नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। त्यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु। र यो ऐतिहासिक महाधिवेशनले हामी बीचमा पनि केही वैमनस्यता रहेछन् भने, हामी बीचमा पनि त्यस्ता समस्या रहेछन् भने त्यसलाई अन्त्य गर्ने एउटा महत्वपूर्ण बिन्दु यो बनोस् भन्ने म चाहना राख्दछु। राष्ट्रपाको दुई तिहाईको सरकार बनेको छ साथीहरू, पार्टीले यसलाई निगरानी गरिरहेको छ, पार्टी प्रतिबद्ध छ, लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट कोही कतै पार्टी विचलित हुने छैन, यो प्रतिबद्धता मैले गरि नै सकेको छु। विचार, सिद्धान्त, आदर्श जस्ता महत्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरता, निरन्तरको कार्य हो। यसमा राष्ट्रपा खरो उत्रिएको छ। मैले अघि जलेश्वर बैठकको कुराकानी गरेको थिएँ, जलेश्वर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौं, तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चाको विषय बने, अन्य धेरैहरू हल्लाको विषय बने, हाम्रा प्रतिवेदन, हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको राष्ट्रपाका अबका दस्तावेजहरू हेरिनेछन्, पढिनेछन् र तिनलाई हचुवाको भरमा होइन, गहन अध्ययन गरेर यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। म आशावादी छु हाम्रा साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उत्रिनेछ। प्रयास त निकै हुनेछ, प्रयास त लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास त निकै हुनेछ,
म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु, हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रासोपामा जुन सहमति गरेका छौं, त्यो सहमतिको एक एक अक्षर इमानदारिताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। यो हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठूलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेन्जीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।

0: किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुकली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु, किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन्। इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशन भन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाईको बहुमत दिएको मलाई सम्झना छैन, यस्तो अवसर दिएको थियो। आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा यस धरतीमा जन्मेकाहरूले पनि मलाई र बालेन्द्रीलाई प्रश्न गर्नेछन्, यो मौकालाई तिमीहरूले किन गुमाउन दियौ? हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौँ इमान्दारिताका साथ। यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौँ, हाम्रा लागि होइन, आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन, जन्मन बाँकी यस देशका नागरिकका लागि पनि। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म आफ्नो भनाइ छुट्याउने क्रममा गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने भने आउँछन्, विभिन्न तहमा समस्याहरू आउँछन्, र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामी कहाँ आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवार बनेर आउनुभएको छ, यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको, कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस् न, मैले यसभन्दा अगाडिको कुनै एउटा समारोहमा भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्। आज त राजसभामा एउटा लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पर्सि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, उपमेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याइएको पनि छ होला। तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भन्यो भने कि त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा होमिनका लागि हामी तयार छौँ, हामी तयार छौँ त भन्छौँ, तर आजैबाट टिकट फलाउनलाई दिएँ भनेर गुटको राजनीतिमा लाग्यौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ। त्यसकारणले आफ्नै परिवारलाई म आज यो पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु साथी हो, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै शुरू भएको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाचुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आत्मनिर्वाचित हुने प्रपञ्च गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको, कम्तीकम आफू बाचुन्जेल हेर्न नपाए हुन्थ्यो भन्ने कामना म आज ऐतिहासिक महाधिवेशन राख्न चाहन्छु। एउटा कुरा चाहिँ मलाई के थाहा छ भने जसले जिते पनि घण्टी बाहकले जित्छ, जसले जिते पनि रासोपाले जित्छ। आफ्ना जिताउन होइन, जितेका आफ्ना हुन् भन्ने भावना लिएर गयौं भने हामी विशाल रासोपा बन्नेछौं। यो विशाल रासोपाको पहिलो ऐतिहासिक महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु, र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँहरूले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै, बदलिँदो व्यवस्था, बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु। अन्त्यमा पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शक दीर्घाकै बीचमा रहेकी मेरी धर्मपत्नी अर्धाङ्गिनीलाई भनेको थिएँ, उनले मलाई भनेकी थिइन् म घर चलाउँछु तिमी देश सम्हाल भनेकी थिइन्। यो 4 वर्षको यात्रामा देश चलाउन भन्दा गाह्रो घर चलाएर मेरो संघर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन ठाडो शिर लगाएर एकपटक पनि नझुकेर मलाई यतिको धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ। साथै मेरो परिवारको एउटा जमघटमा मेरी 64 वर्षकी वृद्ध मृत्यु सयाबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई ममाथि राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन्, तिम्रो भाइलाई त मार्छन् क्यारे। मेरो दिदीले छाती पिटेर भनेछन्, मारेछन् भने मेरो भाइ शहीद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई आँट र साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला। तर सबै राजसभाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँकी रहेको थोरै श्रेय लिने प्रण गर्दै सबैजनालाई फेरि पनि चितवनमा स्वागत गर्दछु र यसको यो हाम्रो ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै बिदा चाहन्छु।
1: नमस्ते नमस्ते नमस्ते। नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ है। यस ऐतिहासिक राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्व प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षीय दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगणहरू, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। कुरा कताबाट सुरु गरौं त, आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने, हाम्रो पार्टी जुन एउटा सानो महत्वाकांक्षा, सानो इच्छा, सानो देश बनाउने हुटुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरै जसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ। आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनु पर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला। मेरो एकजना अनन्य मित्र, उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई, मैले म्युजिक गर्दाखेरि बालिन स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, द्वितीय आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको हो, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेता प्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ र आज पार्टीप्रति र आज र आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन, न्यू खोज्नु परे अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका केही दिनमा विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ, त्यहाँ न्यू खोज्छौँ हामी। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्रै होइन 5 वर्ष गर्छ, 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन, हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ता कुनै विषयमा लिनु पर्दैन, सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि पार्टीको महाधिवेशन चल्दैछ आज भोलि पर्सि, भोलि चुनाव होला र पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता कता बिग्रिएको थियो, पहिला गुट बनाउने, उपगुट बनाउने। एउटा कुरा तपाईँहरूलाई यहाँ हुनुहुन्छ होला, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख पलाउने कामहरू हामी चाहिँ नगरौँ, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ। र एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हौ, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ, हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो। र भोलि पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सिसिएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी बन्नु भयो, ठिकै छ, बन्नु भएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्थे भन्ने छ भने आउनुहोस् भन्नुहोस् पार्टीलाई भन्नुहोस्। भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्थे भने लिएर आउनुहोस्। तपाईँलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ, र हाम्रो पार्टीका पदाधिकारीहरूलाई, सरकार र पदाधिकारीहरू, सिसिएमहरू विभिन्न जिल्लाबाट आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अझै बोलौँ के गरौँ, ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भने जस्तै, ठिकै छ। अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ, र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि, पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ। आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि पाँच वर्ष देशको बारेमा सोचौँ। धेरै धेरै धन्यवाद।

छोटो मिठो र सटिक सम्बोधनका लागि हाम्रा पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद। अब कति पनि ढिलो नगरी सुदूरपश्चिमदेखि लुम्बिनीसम्म, कर्णालीदेखि कोशीसम्म नेपालको भूगोल मात्र होइन यहाँका सबै जात जाति भाषा र समुदायलाई एउटै सूत्रमा बाँध्नुपर्छ भनेर निरन्तर ओकालत गर्ने एक दृढ र अडिग व्यक्तित्व, चाहे चार पर्खालभित्र सीमित भएर बस्नु परेको अवस्था होस् वा विशाल जनसागर बीच उभिनु परेको छेड, जहाँ सुकै भए पनि नागरिक प्रतिको आफ्नो अडान, साहस र आत्मबल कहिले कमजोर हुन नदिने नेतृत्व, यो पार्टीको प्रमुख जननी जसले व्यक्तिगत रूपमा धेरै गुमाए पनि कहिले जनताको विश्वास गुम्न दिनु भएन, जसले आफ्नो सहजता होइन जसले आफ्नो सहजता होइन जिम्मेवारीलाई प्राथमिकता दिनुभयो, आफ्नो आराम होइन जनताको आवाज रोज्नुभयो, पार्टीका श्रद्धेय नेता पार्टीका सभापति श्री रवि लामे छानेज्यूलाई विशेष सम्बोधन गरिदिने हुन र यस सत्रको समापन गरिदिने हुन आमन्त्रण गर्न चाहन्छु।

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ र मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, राष्ट्रपतिको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनैतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौं। यहाँ आइपुग्दा, यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौं। ती तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु, घाइते साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ, ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। राष्ट्रपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौं तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौं सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौं सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौं सुनिएन, यतिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौं सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा एक वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन, भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो, अरूका लागि जेल एउटा ठूलो कम्पाउण्ड हुन्थ्यो, मेरो लागि एउटा गोल गरे एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ, म आज तपाईँलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ। त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हत्कडी लगाउनेछ भनेको कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ, बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र राष्ट्रपालाई राम्रोसँग थाहा छ। आज राष्ट्रपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश राष्ट्रपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो, हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु र राष्ट्रपाले त्यो लाइन क्रस गर्दैन, यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला। यहाँहरूलाई पनि एउटा सानो अनुरोध गर्न चाहन्छु, राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु विशेष गरेर दुई शक्तिशाली दल
नेपाली कंग्रेस र नेकपा एमालेभित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला, आफ्नो दल मात्र होइन अन्य दलहरूको अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यस अगाडि राजनीतिक दलहरू प्रतिस्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन, त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठूलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ। हामीले एक अर्कालाई जवाब दिनु पर्दैन, हामीले इतिहासलाई जवाब दिनुपर्छ। इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ। किनकि हाम्रा दम्बहरू हुन्, हाम्रा घमण्ड हुन्, हाम्रा अप्ठ्यारा हुन् या हाम्रा कुनै पनि कुराहरू हुन्, ती हाम्रा निजी रहेनन्, देशका रहे, देशहितमा तिनको महत्व हुन्छ। आज यस ऐतिहासिक अवसरमा म राष्ट्रपा परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जलेश्वर बैठकको बेलामा राजनैतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु। त्यहाँ लेखिएको दुईवटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले भनेको थिएँ, लेखेको थिएँ कि राष्ट्रपा लड्यो भने आफ्नै गोडामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन राष्ट्रपालाई लडाउने। आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ, तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौं भने भोलि देशले दिने फल त्यो विषालु फल हुनेछ। र अघि पार्टीका वरिष्ठ नेताजीले भन्नुभयो जस्तै, त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ, हामी ठिक समयमा छौँ साथी हो। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुपमा नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, राष्ट्रपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। त्यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु। र यो ऐतिहासिक महाधिवेशनले हामी बीचमा पनि केही वैमनस्यता रहेछन् भने, हामी बीचमा पनि त्यस्ता समस्या रहेछन् भने त्यसलाई अन्त्य गर्ने एउटा महत्वपूर्ण बिन्दु यो बनोस् भन्ने म चाहना राख्दछु। राष्ट्रपाको दुई तिहाईको सरकार बनेको छ साथीहरू, पार्टीले यसलाई निगरानी गरिरहेको छ, पार्टी प्रतिबद्ध छ। लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट कोही कतै पार्टी विचलित हुने छैन, यो प्रतिबद्धता मैले गरि नै सकेको छु। विचार, सिद्धान्त, आदर्श जस्ता महत्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरता, निरन्तरको कार्य हो। यसमा राष्ट्रपा खरो उत्रिएको छ। मैले अघि जलेश्वर बैठकको कुराकानी गरेको थिएँ, जलेश्वर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौं। तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चाको विषय बने, अन्य धेरैहरू हल्लाको विषय बने, हाम्रा प्रतिवेदन, हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको राष्ट्रपाका अबका दस्तावेजहरू हेरिनेछन्, पढिनेछन् र तिनलाई हचुवाको भरमा होइन, गहन अध्ययन गरेर यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। म आशावादी छु हाम्रा साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उत्रिनेछ। प्रयास त निकै हुनेछ, प्रयास त लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास त निकै हुनेछ। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु,
हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रासोपामा जुन सहमति गरेका छौं त्यो सहमतिको एक एक अक्षर इमानदारीताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। यो हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठूलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टा बटगोल हान्ने जिम्मा बालेन्द्रजीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्मानित प्रधानमन्त्री बालेन्द्र शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।

0: किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुगली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु, किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन्। इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशन भन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाईको बहुमत दिएको मलाई सम्झना छैन, यस्तो अवसर दिएको थियो। आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा यस धरतीमा जन्मेकाहरूले पनि मलाई र बालेन्द्रीलाई प्रश्न गर्नेछन्, यो मौकालाई तिमीहरूले किन गुमाउन दियौ? हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौ इमानदारीताका साथ। यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौ, हाम्रा लागि होइन, आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन, जन्मन बाँकी यस देशका नागरिकका लागि पनि। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म आफ्नो भनाइ छुट्याउने क्रममा गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने भनेर आउँछन्, विभिन्न तहमा समस्याहरू आउँछन्, र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामी कहाँ आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवार बनेर आउनुभएको छ, यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको, कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस् त, मैले यसभन्दा अगाडिको कुनै एउटा समारोहमा भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्। आज त राष्ट्रपामा एउटा लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पछि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, उपमेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याइएको पनि छ होला। तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भन्यो भने के त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा होमिनका लागि हामी तयार छौ? हामी तयार छौ त भन्छौ, तर आजैबाट टिकट फलाउनलाई दिए भनेर गुटको राजनीतिमा लाग्यौं भने इतिहासले हामीलाई धिकार्नेछ। त्यसकारणले आफ्नै परिवारलाई म आज यो पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु साथी हो, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै शुरू भएको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाचुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आत्मनिर्वाचित हुने प्रपञ्च गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको, कम्ती कम आफू बाचुन्जेल हेर्न नपाए हुन्थ्यो भन्ने कामना म आज ऐतिहासिक महाधिवेशन राख्न चाहन्छु। एउटा कुरा चाहिँ मलाई के थाहा छ भने, जसले जिते पनि घण्टी बाहकले जित्छ, जसले जिते पनि रासोपाले जित्छ। आफ्ना जिताउन होइन, जितेका आफ्ना हुन् भन्ने भावना लिएर गयौं भने हामी विशाल रासोपा बन्नेछौ। यो विशाल रासोपाको पहिलो ऐतिहासिक महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु, र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँहरूले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै, बदलिदो व्यवस्था, बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु। अन्त्यमा पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शक दीर्घाकै बीचमा रहेकी मेरी धर्मपत्नी अर्धाङ्गिनीलाई भनेको थिएँ, उनले मलाई भनेकी थिइन् म घर चलाउँछु तिमी देश सम्हाल भनेकी थिइन्, यो 4 वर्षको यात्रामा देश चलाउन भन्दा गाह्रो घर चलाएर मेरो संघर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन ठाडो शिर लगाएर एकपटक पनि नझुकेर मलाई यतिको धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ। साथै मेरो परिवारको एउटा जमघटमा मेरी 64 वर्षकी वृद्ध मृत्यु सय्याबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई ममाथि राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन्, तिम्रो भाइलाई त मार्छन् क्यारे। मेरो दिदीले छाती पिटेर भनेछन्, मारेछन् भने मेरो भाइ शहीद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई आँट र साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला। तर सबै राजसभाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँचिरहेको थोरै श्रेय लिने प्रण गर्दै सबैजनालाई फेरि पनि चितवनमा स्वागत गर्दछु र यसको यो हाम्रो ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै बिदा चाहन्छु।
1: नमस्ते नमस्ते नमस्ते। नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ है। यस ऐतिहासिक राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्व प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षीय दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगणहरू, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। कुरा कताबाट सुरु गरौं त, आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने, हाम्रो पार्टी जुन एउटा सानो महत्वाकांक्षा, सानो इच्छा, सानो देश बनाउने हुटुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरै जसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ। आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला। मेरो एकजना अनन्य मित्र उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई, मैले म्युजिक गर्दाखेरि बालिन स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, द्वितीय आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको हो, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेता प्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ र आज पार्टीप्रति र आज र आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेर हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो, हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन, न्यू खोज्नु पर्यो, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ, त्यहाँ न्यू खोज्छौँ हामी। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्रै होइन 5 वर्ष गर्छ, 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन, हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ता कुनै विषयमा लिनु पर्दैन, सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ भनेका हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि पार्टीको महाधिवेशन चल्दैछ आज भोलि पर्सि, भोलि चुनाव होला र पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता कता बिग्रिएको थियो, पहिला गुट बनाउने, उपगुट बनाउने। एउटा कुरा तपाईँहरूलाई यहाँ हुनुहुन्छ होला, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु पर्छ। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख फलाउने कामहरू हामी चाहिँ नगरौं, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ। र एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हौ, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ, हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौ, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो। र भोलि पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सिसिएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी बन्नुभयो, ठिकै छ, बन्नु भएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्थे भन्ने छ भने आउनुहोस् भन्नुहोस् पार्टीलाई भन्नुहोस्। भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्थे भने लिएर आउनुहोस्। तपाईँलाई जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ, र हाम्रो पार्टीका पदाधिकारीहरूलाई, सरकार र पदाधिकारीहरू, सिसिएमहरू विभिन्न जिल्लाबाट आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अझै बोलौँ के गरौँ, ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भने जस्तै, ठिकै छ। अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ, र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि, पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ। आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि पाँच वर्ष देशको बारेमा सोचौँ। धेरै धेरै धन्यवाद।

छोटो मिठो र सटिक सम्बोधनका लागि हाम्रा पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद। अब कति पनि ढिलो नगरी सुदूरपश्चिमदेखि लुम्बिनीसम्म, कर्णालीदेखि कोशीसम्म नेपालको भूगोल मात्र होइन यहाँका सबै जात जाति भाषा र समुदायलाई एउटै सूत्रमा बाँध्नुपर्छ भनेर निरन्तर ओकालत गर्ने एक दृढ़ र अडिग व्यक्तित्व, चाहे चार पर्खालभित्र सीमित भएर बस्नु परेको अवस्था होस् वा विशाल जनसागर बीच उभिनु परेको छेड़, जहाँ सुकै भए पनि नागरिक प्रतिको आफ्नो अडान, साहस र आत्मबल कहिले कमजोर हुन नदिने नेतृत्व, यो पार्टीको प्रमुख जननी जसले व्यक्तिगत रूपमा धेरै गुमाए पनि कहिले जनताको विश्वास गुम्न दिनु भएन, जसले आफ्नो सहजता होइन जसले आफ्नो सहजता होइन जिम्मेवारीलाई प्राथमिकता दिनुभयो, आफ्नो आराम होइन जनताको आवाज रोज्नुभयो, पार्टीका श्रद्धेय नेता पार्टीका सभापति श्री रवि लामेछानेज्यूलाई विशेष सम्बोधन गरिदिने हुन र यस सत्रको समापन गरिदिने हुन आमन्त्रण गर्न चाहन्छु।

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ र मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, राष्ट्रपतिको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनैतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौं। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौं। ती तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु, घाइते साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ, ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। राष्ट्रपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौं। ती तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु।

गएका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौं तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौं सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौं सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौं सुनिएन, यतिसम्म कि जेलको कालकोठरीबाट पनि भन्यौं सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा एक वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन, भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो, अरूका लागि जेल एउटा ठूलो कम्पाउण्ड हुन्थ्यो, मेरो लागि एउटा गोल गरे एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईँलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो, म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु, जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ, त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हत्कडी लगाउनेछ भन्ने कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ, बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र राजसोपालाई राम्रोसँग थाहा छ। आज राजसोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश राजसोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानवाधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु, ल राजसोपाले त्यो लाइन क्रस गर्दैन, यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला। यहाँलाई पनि एउटा सानो अनुरोध गर्न चाहन्छु, राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु विशेष गरेर दुई शक्तिशाली दल नेपाली कंग्रेस र नेकपा एमालेभित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्, त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला, आफ्नो दल मात्र होइन अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यस अगाडि राजनीतिक दलहरू प्रतिस्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन, हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन, त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठूलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ। हामीले एक अर्कालाई जवाब दिनु पर्दैन, हामीले इतिहासलाई जवाब दिनुपर्छ। इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ, किनकि हाम्रा दम्भहरू हुन्, हाम्रा घमण्ड हुन्, हाम्रा अप्ठ्यारा हुन् या हाम्रा कुनै पनि कुराहरू हुन्, ती हाम्रा निजी रहेनन्, देशका रहे, देशहितमा तिनको महत्व हुन्छ। आज यस ऐतिहासिक अवसरमा म राजसभा परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जलेश्वर बैठकको बेलामा राजनैतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु, त्यहाँ लेखिएको दुईवटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले भनेको थिएँ, लेखेको थिएँ
कि रासोपा लड्यो भने आफ्नै गुडामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन रासोपालाई लडाउने।

0: आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ, तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौं भने भोलि देशले दिने फल त्यो विशालु फल हुनेछ। र अघि पार्टीका वरिष्ठ नेताज्यूले भन्नुभयो जस्तै त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ, हामी ठिक समयमा छौँ साथी हो। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुटमा नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। त्यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु। र यो ऐतिहासिक महाधिवेशनले हामी बीचमा पनि केही वैमनस्यता रहेछन् भने, हामी बीचमा पनि त्यस्ता समस्या रहेछन् भने त्यसलाई अन्त्य गर्ने एउटा महत्वपूर्ण बिन्दु यो बनोस् भन्ने म चाहना राख्दछु। राजसभाको दुई तिहाईको सरकार बनेको छ साथीहरू, पार्टीले यसलाई निगरानी गरिरहेको छ, पार्टी प्रतिबद्ध छ। लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट कोही कतै पार्टी विचलित हुने छैन, यो प्रतिबद्धता मैले गरि नै सकेको छु। विचार, सिद्धान्त, आदर्श जस्ता महत्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरता, निरन्तरको कार्य हो। यसमा राजसभा खरो उत्रिएको छ। मैले अघि जलेश्वर बैठकको कुराकानी गरेको थिएँ, जलेश्वर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौं। तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चाको विषय बने, अन्य धेरैहरू हल्लाको विषय बने, हाम्रा प्रतिवेदन, हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको राष्ट्रपाका अबका दस्तावेजहरू हेरिनेछन्, पढिनेछन् र तिनलाई हचुवाको भरमा होइन, गहन अध्ययन गरेर त्यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। म आशावादी छु हाम्रा साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या।
0: राजसभामा जुन सहमति गरेका छौँ त्यो सहमतिको
3: मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एक मात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी थपघट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
5: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको ब्यान भ्या ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
4: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
5: सञ्चालक
4: सुरेश श्रेष्ठ,
5: एसएनपी कम्पनीको कार्यालय,
4: बाइपास रोड, भरतपुर, चितवन।
5: मोबाइल नम्बर
4: 98550 60 359,
5: 98550 26 959।
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
7: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
7: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुन चाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
8: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
9: आमा मलाई दुध है।
8: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
11: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
12: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
13: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
13: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
12: बाबा, हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
13: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98450 82 997,
12: 98550 10 997।
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
11: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
10: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
11: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
10: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
14: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच तनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98550524454, 98455204454, इमेल lok.logic2@gmail.com।
14: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
15: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
16: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
15: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
16: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 98450549586।
17: Subscribe now and press the bell icon, never miss an update.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: मिक्स बाय डीजे राजी बरकुरबा।

यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज Subscribe now and press the bell icon down.

0: roepen met haar naar de veilige Zora, staan hier voor dank en tante Kaluwa dank.
1: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज़।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। आकलन भन्दा धेरै प्रतिनिधि आएपछि राष्ट्रपाको महाधिवेशन एक दिन लम्बियो। बन्द सत्र पनि प्रभावित। पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न एमालेका शीर्ष नेताहरू सुर्खेतमा, अन्य प्रदेशमा पनि जाने तालिका। मुलुकी संहिता संशोधन हुँदै आपसी सहमतिमा तत्कालै सम्बन्ध विच्छेद गर्न पाइने। असार 10 भित्र कानूनी विवरण बुझाउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन। वित्तीय कसुरमा व्यवसाय मुछिएपछि ठूला कम्पनीको लगानी जोखिममा। चितवनमा ट्रक र स्कूटर ठोकिँदा 2 जनाको मृत्यु। सड़कमा व्यापार गर्न नदिएको भन्दै काठमाण्डुमा दृष्टिविहीन नागरिकको प्रदर्शन। टिप्परको ठक्करबाट दुर्घटना बढेपछि रौतहटमा स्थानीय आन्दोलित। यस वर्षको मनसून लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म विस्तार। देशभर फैलिन अझै केही दिन लाग्ने। अमेरिका र इरान बीच स्विजरल्याण्डमा 18 घण्टा लामो वार्ता। 60 दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति। सिन्धु जल सन्धिको विवादलाई लिएर पाकिस्तानद्वारा भारतलाई युद्धको धम्की। पानी संकट गहिरिँदा 2 देशबीच तनाव बढ्यो। र विश्वकप फुटबलमा आज अर्जेन्टिना र अस्ट्रिया भेट्दै मेस्सीको प्रदर्शनमा सबैको नजर। फ्रान्स र इराकको खेल पनि आजै राति। नर्वेले सेनेगलसँग खेल्नेछ।

0: द कास्ट वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबर शुरू गरौं राष्ट्रपाको महाधिवेशन सम्बन्धी खबरबाट। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन प्रतिनिधिहरूको संख्या टुंगो लाग्न नसक्दा एक दिन लम्बिने भएको छ। भोलि मंगलबारसम्म सकिने तालिका भए पनि आकलन भन्दा धेरै प्रतिनिधि आएकाले महाधिवेशन बुधबारसम्म चल्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। शुरूमा 3,000 प्रतिनिधि आउने अनुमान गरिएकामा अहिले 4,500 पुग्ने देखिएपछि व्यवस्थापनमा केही कमजोरी भएको पार्टीले स्वीकार गरेको छ। प्रतिनिधिहरूको अन्तिम सूची टुंगो नलाग्दा र कतिपय सांसदहरू नै प्रतिनिधिमा नपरेपछि दावी विरोध छानबिन गर्नु परेकाले आज बिहान 8:30 बजे शुरू हुनुपर्ने बन्द सत्र पनि निकै ढिला भएको छ। अहिलेसम्म बन्द सत्र शुरू हुन सकेको छैन। यसैबीच राष्ट्र

0: नयाँ नेतृत्व चयनका लागि राम लक्ष्मण कम्पनीको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। मतदानमा विदेशमा रहेका 40 देशका प्रतिनिधिहरूले पनि भाग लिन पाउने व्यवस्था मिलाइएको छ। नेकपा एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलनका लागि पार्टीका केन्द्रीय तहका शीर्ष नेताहरू सुर्खेत पुगेका छन्। एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुब्बा गुरूङ आज सुर्खेत पुग्नु भएको हो। सुझाव संकलनका लागि आज वीरेन्द्रनगरको शुभ होटलमा विशेष कार्ययोजना आयोजना गरिएको छ। उक्त कार्यक्रममा एमाले कर्णाली प्रदेशका इन्चार्ज एमलाल कणेल सहित प्रदेश तहका नेता कार्यकर्ताको सहभागिता रहनेछ। पार्टी पुनर्गठनको अभियानमा लागेको एमाले यसअघि बागमती प्रदेशमा सुझाव संकलन गरिसकेको छ। सुझाव लिनका लागि अरू प्रदेशमा पनि कर्मश पुग्ने तालिका एमाले सार्वजनिक गरिसकेको छ। सरकारले मुलुकी देवानी संहिता र मुलुकी देवयानी कार्यविधि संहिता 2074 संशोधन गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यस सम्बन्धी दुईवटा विधेयकको मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार अब अदालतमा क्षेत्राधिकार नपुगी दर्ता भएका मुद्दा खारेज गर्नुको साटो अदालत आफैले सम्बन्धित अदालतमा पठाइदिनेछ। यस्तै श्रीमान श्रीमती दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको निवेदन दिएमा अहिले कानूनी रूपमा कुर्नुपर्ने एक वर्षको अवधि हटाइने भएको छ। अबुताली आउने हकवालामा विवाहित छोरीलाई पनि समेट्ने गरी कानून संशोधन गर्न लागि छ। यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू अन्तर्गत लागू भएका सबै प्रचलित कानून नियम र कार्यविधिको अध्यावधिक विवरण बुझाउन माथहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कानून शाखाले पत्र जारी गर्दै स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, खाद्य प्रविधि विभाग र सबै संघीय अस्पताललाई यस्तो विवरण पठाउन भनेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा देशका प्रचलित कानूनहरू अध्यावधिक तथा प्रकाशनका लागि पठाउनुपर्ने भएकाले यो विवरण संकलन गर्न लागि मन्त्रालयले जनाएको छ। सम्बन्धित विभाग र अस्पताललाई कानूनको नाम, स्वीकृत भएको मिति र लागू भएको मिति सहितको विवरण यही असार 10 गतेभित्र पठाइसक्न आग्रह गरिएको छ। विभिन्न वित्तीय कसुरमा ठूला व्यावसायिक समूहमा संचालकहरू कानूनी अनुसन्धानमा तानिएपछि उनीहरू सम्बद्ध कम्पनीहरूको लगानी जोखिममा पर्न सक्ने संकेत देखिएको छ। सम्पत्ति शुद्धिकरण, धितोपत्र बीमा तथा बैंकिङ कसुरमा व्यवसायी दीपक भट्टसहितका व्यक्तिमाथि मुद्दा दायर भएपछि ती कम्पनीको 1 खर्ब रूपियाँ भन्दा बढ़ीको बैंक ऋण तथा लगानी निगरानीमा परेको हो। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले यो कानूनी प्रक्रियामा मुछिएका व्यक्तिहरू आबद्ध 18 कम्पनी को रेटिङलाई विशेष निगरानीमा राखेको छ। कानूनी प्रक्रिया लम्बिँदा कम्पनीहरूको निर्णय क्षमता र बजार प्रतिष्ठामा असर पर्न सक्ने भएकाले सम्भावित जोखिमको मूल्याङ्कन गर्न यो कदम चालिएको एजेन्सीले जनाएको छ। सरकारले हालै विभिन्न कसुरमा झण्डै 167 जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको छ, जसमा ठूला व्यावसायिक समूहका प्रमुख समेत रहेका छन्। बजेट सम्बन्धी रातो किताब अध्ययन गर्न सांसदहरूले समय माग गरेपछि लुम्बिनी प्रदेशसभाको सोमबारको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे बस्ने तय भएको बैठक बजेटको रातो किताब ढिलो प्राप्त भएकाले अध्ययनका लागि पर्याप्त समय चाहिने सांसदहरूको गुनासोपछि सारिएको हो। स्थगित भएको बैठक अब भोलि दिउँसो 3 बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चितवनको भरतपुरमा आज ट्रक र स्कूटर एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिकै NA5K5816 नम्बरको ट्रकमा स्कूटर ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परिगम्भीर घाइते भएका 22 वर्षका अशोक भण्डारी र 19 वर्षीय राजीव गुरूङको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका दुवै व्यक्ति स्कूटरमा सवार व्यक्ति हुन्। महानगरपालिकाले सड़क पेटीमा व्यापार गर्न नदिएको भन्दै दृष्टिविहीन नागरिकले काठमाण्डुमा विरोध प्रदर्शन गरेका छन्। काठमाण्डुको माइतीघरमा आज भेला भएका सड़क पेटी आश्रित दृष्टिविहीनले सरकारले आफ्नो गाछ बाँस र कपासको ग्यारेन्टी नगरेको गुनासो गरेका छन्। उनीहरूले सड़कमा मर्यादित रूपमा गरिखाना दिनुपर्ने वा योग्यता अनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। रोजगारी दिन नसके राज्यले मासिक 20,000 रूपियाँ बेरोजगार भत्ता दिनुपर्ने उनीहरूको भनाइ छ। उता टिपरको ठकरबाट लगातार दुर्घटना बढ़ेको र सड़क जीर्ण भएको भन्दै रौतहटमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। गरूडा समनपुर सड़क खण्ड अन्तर्गत सादी पुल नजिक स्थानीयले आज बिहानैदेखि सड़क अवरूद्ध गरी चक्का जाम गरेका छन्। नेपालमा पानी पार्ने मनसूनी प्रणाली विस्तारै देशैभरि फैलिने क्रममा छ। कोशी प्रदेश हुँदै नेपाल भित्रिएको मनसून आज सोमबार बन्देश बागमती र गण्डकी हुँदै लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस वर्ष मनसून सरदर मितिभन्दा 6 दिन ढिलो गरी यही असार 5 गते नेपाल भित्रिएको थियो। हाल मनसून केही कमजोर अवस्थामा रहेकाले देशका बाँकी पश्चिमी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सन्चौने सिक्सको अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब कर्मचारी तनाव कम गर्ने प्रयास स्वरूप संयुक्त राज्य अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको उच्चस्तरीय वार्ता सकिएको छ। दुवै पक्ष आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित आवश्यक कार्यतालिका बनाउन सहमत भएका छन्। कतार र पाकिस्तानको मध्यस्थतामा भएको यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेन डी भान्स र इरानका संसदीय सभामुख मोहम्मद वाकर कालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थिए। इरानको आणविक कार्यक्रम, लेबनानमा जारी युद्धविरामको कार्यान्वयन र व्यापारिक जहाजहरूको सुरक्षा का लागि संवेदनशील मानिने हर्मोज जलमार्ग खुला राख्ने विषयमा दुई देशबीच 18 घण्टा भन्दा लामो छलफल भएको छ। यो वार्ता सकारात्मक दिशामा अघि बढ़ेपछि इरानमाथिको तेल निर्यात प्रतिबन्ध केही खुकुलो भएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत गिरावट आएको छ। यता सिन्धु जल सन्धिलाई लिएर भारत र पाकिस्तान बीचको विवाद बढ़िरहेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भारतले सिन्धु नदीको पानी रोकेमा वा हस्तक्षेप गरेमा युद्ध हुन सक्ने धम्की दिएका छन्। गत वर्ष भारतको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले सन् 1960 को सिन्धु जलसन्धि निलम्बन गरेको थियो। फिफा विश्वकप 2026 अन्तर्गत आज डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दैछ। समूह जे अन्तर्गत डलास स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति 10:45 शुरू हुनेछ। पहिलो खेलमा अल्जेरिया विरूद्ध उत्कृष्ट ह्याट्रिक गरेका
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढ़ी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
6: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
5: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
6: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, नेट इन्ट्री यसै अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
5: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
6: सञ्चालक
5: सुरेश श्रेष्ठ,
6: एसएनटी कम्पनीको कार्यालय,
5: बाइपास रोड, भरतपुर, चितवन।
6: मोबाइल नम्बर
5: 98550 60 359,
6: 98550 26 959।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
8: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
10: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
11: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
10: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
11: बाबा, हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि।
10: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
11: सम्पर्क नम्बर 98550 82997,
9: 98550 10997।
12: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
13: घर जग्गा, बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
12: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
13: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
12: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
14: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
13: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550 52 454, 98455 20 454, इमेल lok.logic2@gmail.com।
14: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, कम्प्लिट आइटी सोल्युसन।
15: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
16: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
15: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
16: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने, मोबाइल 98452049486।
17: Subscribe now and press the bell icon, never miss an update.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।
1: मिक्स बाय डीजे राजी बड़कुरबा।

0: यो सूचना संगीत र मनोरञ्जनको अटुट्राहीनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर १० चितवन सम्पर्क नम्बर 056-93-495
4: के भयो दाई
5: भोलि तल त्यो गजुरी बिहेमा
4: बिहे
5: नभएका दिदी बहिनी पनि आउँदैछन् रे
4: ए हो र दाई जानुपर्छ तर दाई कसरी छापन भयो कुरा
5: गोपी सूत्रबाट
4: ए दाई

त बुहारी पो लिएर आएछन् त। लौ भित्रै आऊ।

0: उसलाई त भरे म पठाउँछु
1: पत्ता पत्तै हो
0: तपाईँ। ओइ, हेल्प गर्न।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM

0: सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो PM.
2: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
12: ए हो र।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
2: हजुर। हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
13: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
13: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
13: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
16: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
15: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
16: तिमीलाई थाहा थिएन?
15: थाहा थिएन।
16: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
15: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
16: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

बन्द सत्र प्रभावित भएसँगै उम्मेद्वार मनोनयन दर्ता लगायत महाधिवेशनका आगामी कार्यतालिका समेत प्रभावित भएका छन्। पार्टी नेतृत्वले प्रतिनिधि चयन प्रक्रियालाई विवाद रहित बनाउने प्रयास जारी रहेको बताएको छ। महाधिवेशनको समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष खाले महाधिवेशन

0: लिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। मध्य प्रदेशका प्रतिनिधिको सूचीलाई लिएर देखिएको असन्तुष्टि, प्रतिनिधिहरूको नाम तथा विवरणमा रहेको त्रुटि र प्रतिनिधिको अन्तिम संख्या टुंगो लगाउन नसक्दा बन्द सत्र शुरू हुन नसकेको हो। मधेसबाट 96 प्रतिनिधि छुटाइएको भन्दै केही पक्षले विरोध जनाएपछि विवाद चर्किएको थियो। बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि निधिहरू दिनभर प्रतीक्षामा बसे पनि नेतृत्वले विवाद समाधान गर्न नसकेपछि कार्यक्रम स्थगित गर्नु परेको हो। पार्टीले अब विवादित विषयहरू मिलाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको सीआईएनसँग कुरा गर्दै रासोपा नेता प्रकाश चन्द्र परियारले बताउनुभयो।
2: बन्द सत्र रोकिएको होइन, सरेको महाधिवेशन प्रतिनिधिहरूको जुन म्यानुअल नामहरू छ त्यसलाई डिजिटलाइजेसन गर्ने एउटा कुरा, दोस्रो कुरा कतिपय प्राविधिक त्रुटिहरूलाई सम्बोधन गर्ने कुरा, तेस्रो कुरा कतिपय असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्ने कुरा, र खास गरेर चाहिँ महाधिवेशन प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भयो, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो। अर्को कुरा चाहिँ यसले चरणबद्ध गरिरहेको छ, पहिले केन्द्र समितिहरू भएको अनि सांसदहरू राखेको, विभागीय प्रमुखवालाहरू राखेको, संघीय नेतृत्व मञ्चहरू राखेको, यो चरणबाट चाहिँ सम्बोधन गर्ने प्रयास भइरहेको छ।
1: बन्द सत्र प्रभावित भएसँगै उम्मेद्वार मनोनयन दर्ता लगायत महाधिवेशनका आगामी कार्यतालिका समेत प्रभावित भएका छन्। पार्टी नेतृत्वले प्रतिनिधि चयन प्रक्रियालाई विवाद रहित बनाउने प्रयास जारी रहेको बताएको छ। महाधिवेशनको समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष थाले महाधिवेशन पर्सिसम्म चल्ने जानकारी दिनुभयो। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रहरीको उच्च स्रोतका अनुसार पौडेललाई आवश्यक अनुसन्धान र बयानका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। पौडेल सत्तारूढ एमालेका ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीत बाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
7: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेशागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रूपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकै

0: सदस्य हुन् बुटवलकी 38 वर्षीय खगेसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
1: जसले भोग्छ नि उसलाई मात्रै पीड़ा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले देख्ने भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ, सहनै नसकिने हुन्छ। बरु आफ्नो चोट हिँड्दाखेरि त्यो त सामान्य हो क्या।
0: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपियाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन। खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2,200 रूपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाहीँ स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ। खगेसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
2: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौं भनेर हप्ता 10 अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्धता सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
0: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त? किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सीप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
4: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौँ। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरुद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्नौ। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 विकल्प अगाडि सारेका छौँ।
0: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
4: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय हो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
3: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जीका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक
2: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो PM.
3: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज़.

0: 1-800-4477 क्लासिक टेक छोयो कि छोयो।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: होइन है दिदी, कतै हिँड्नु भयो? यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
3: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
2: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने, मोबाइल 98452049486।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98552454, 98455420454, इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहानी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने:
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
6: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कस्तो छ त? जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
6: ए छोरी, भइहाल्छ नि।

0: इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
1: सम्पर्क नम्बर 98 750 82 997, 98 550 10 997।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली कृषि नीति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो भूगोल।
4: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, जसमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानूनी हो।
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छ?
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यो कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
5: यदि मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
4: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नि कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
5: सञ्चालक
4: सूर्य श्रेष्ठ,
5: एसएनपी कम्पनीको कार्यालय,
4: बाइपास रोड, भरतपुर, चितवन।
5: मोबाइल नम्बर
4: 98 550 60 360,
5: 98 550 26 959।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज।

बड़ी बुम्बा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीतै मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैंडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.1 MHz।
5: यतिखेर भूमिकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ BBC नेपाली सेवाको समाचार।

0: बर्मनले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टार्मरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टार्मरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। कियर स्टार्मरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जितका लागि एडोलार्डो डे ला एस्पिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति हाविएर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा उर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्दलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। डब्ल्यूएफपी जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्दग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि संचालन स्थगित भएको उक्त प्लान्ट पुनः संचालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढ़ी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुलका नेता मिन ओङ ह्वाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज एउटा पक्राउ जारी गरेका छन् विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कार्यक्रममा आउनु भएको सूचना प्राप्त भएको थियो। त्यसैका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पौडोपुरका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेको छ।
1: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेपानेले 2 जर्मन कम्पनी भेरिडोस र मिरदौरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भन्नु,
3: टोटल अख्तियार
1: दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
3: आज बयान गर्न नसक्ने भएको भएर अघिल्ला भएको भएर भोलि उपस्थित गराउने गरी नै हिरासत पनि सकाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ गरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
1: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्युरबाउर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए था बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
2: यो नौतरी 12 देखियो, चितवनमा रहेको देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटले वास्तवमा एकदमै धेरै अर्को भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अब उपत्यका बाहिर चाहिँ करिबरी विशेषहरू छैनन् र रोपनी भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्ड फ्लू क्रमशः नियन्त्रणहरू आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै त्यही चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ त्यही नमुना मात्र चाहिँ बर्ड फ्लूको यो छाया भाइरस देखि गर्नुहोस् अब बिस्तारै यो नियति प्रवर्तनमा जान्छ कि भन्ने कुराको पक्ष पर्छ।
4: अब जुन 65 सालमा 70-75 सालमा पनि काठमाडौँ थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
2: 65 सालमा 70 त भरतपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो सङ्ख्यामा पक्षीहरू दर्शनले चाहिँ नष्ट गरिएको थियो। आउटेक भएको त छिटपटक थुप्रै पालिकाहरू छन्, एउटा पालिमा एकजना ठाउँमा देखिएको छ। मलाई त हेर्ने हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा परिपरिका पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, बाराकेश्वर, गोर्खा, साँचो, यता गोदावरी होइन, यता चागुनारायण, यी पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ। अब हुँदा भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र 11 ठाउँमा देखिएको छ। सबर चिजा थानामा चाहिँ भक्तपुर देखियो भनिसकेको थियो। त्यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ कामहरू जो जस्तो अलिकति जैविक सुरक्षा विधिहरू अथवा सरसफाइ क्रममा चाहिँ अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिलेमा कागजमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो परिसरबाट उहाँले गरिसकेको अवस्था हो। तर बिस्तारै यो कुरोबाट हाम्रो अनुभव चाहिँ करिब 1.5 महिना चतुर्थ झापामरण संसदमा आउँछु काठमाडौँ बिस्तारै केसहरू चाहिँ सफाइ अथवा क्रमिक रूपमा काम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गऱ्यौँ। काठमाडौँमा चाहिँ अहिले सबै हाम्रो तथ्याङ्कहरूलाई पनि अहिले ठुलो संख्यामा लिएर 80% चाहिँ लेस संक्रमण भएको हुनाले लेस भनेको त्यो काठमाडौँ सङ्ख्यामा भएको हुनाले चाहिँ त्यसको अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागज र पेट अन्ना काठमाडौँ प्रयोग गरिन्छ त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गरेर नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही पेट पुनः प्रयोग गरेको अवस्थाहरूमाले गर्दा पनि किनभने भाइरस त जाँदा रमजानमा पनि गइरहेको अवस्थाहरू छ।
4: विभागले चाहिँ अहिले त्यसका लागि कार्यहरू गरिराखेको छ,
2: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमा न उपचार छ। त्यसले गर्दाखेरि त्यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस भने तत्काल पञ्चे र पञ्चले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका छौँ।
4: 3 महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
2: अहिले हेर्नुहोस् त रेगुलर देखिरहेको त्यसले गर्दा तथ्याङ्क हिसाबमा आज भोलि मैले भनेर फरक पराएको छ। तर मोटा मोटी रूपमा 5.5 लाख कुखुरा नष्ट गरेको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2.5 लाख बढी दाना चाहिँ संक्रमण फैलिन सक्छ र दाना भएर पनि मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्नु यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्य चाहिँ 75%
4: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेको शरीरहरूको घटना कहाँ छैन अन्त्यमा मानवजी सरजी यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
2: सम्पूर्ण क्षेत्रबाट कुनै पनि कम्ती पर्सेन्ट तपाईँहरू बजारमा जाँदैन त्यसैले कम्ती उत्पादनहरू खान सकिन्छ त्यसपछि हामीले अरू पकाएर खाने पानी छ भने मानिसको लागि कुन कुन सम्भावना रहँदैन भन्ने किसिमको तपाईँहरू सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायहरूको हकमा चाहिँ मैले अघि भनेर यो व्यवसाय भनेको वास्तवमा अलिक ठुलो क्षति भएको छ एउटा भविष्यको नै कम्ती पालन व्यवसायमा देखिएको छ तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्नुपछि सबै तर अहिले तत्कालीन सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीका चाहिँ व्यवसायहरूले काम गरिदिनुपर्ने हुन्छ त्यो सङ्क्रमण भएको ठाउँबाट कुनै पनि कम्प्युटर उत्पादन त्यति दिनु भएर त्यसको हामी कडा निगरानी पनि गर्छौँ करिब पनि राखेको छ आएको छैन रहनु बाँकी हो त्यो पनि तत्काल यो रूप चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि समस्या दिने कार्यक्रमहरू छन् फलफुल बाहेक अरू क्षतिहरूमा बिमारले दिन्छ र फलफुलको क्षतिमा सरकारले क्षतिहरू दिन्छ भने चाहिँ आफ्नो व्यवसाय नेपालको सफा अगाडि बढाउन सकिन्छ
1: थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन् मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन् डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए बीबीसीका विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट
5: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने छानिएको छ सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ केयर स्टार्मरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनटले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन् उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधन लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन् उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
6: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: एक खर्ब सत्र अर्ब ग्रेनिस्टबाट बाहिने सकस लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको अचार बनाउने तालिमपछि उद्यमशीलतातर्फ महिला शीर्षकको शुभ समाचार
1: महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र रहेन यो आय आर्जन आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी संघ नेपाल तनहुले संचालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिला आफ्नै व्यवसाय शुरू गर्ने योजना सहित भविष्यका सम्भावना बारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, घरायसी परम्परा अनुसार पुस्तौंदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताइन्। अचार बनाउने कामलाई पहिलो सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उनको भनाई छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अहिले यसलाई व्यवसायका रूपमा अघि बढ़ाउने आमदानी गर्न सकिन्छ भन्ने विश्वास बढ़ेको छ। सिप्लाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ खनालले भनिन्। आरती जस्तै अन्य महिलाले पनि परम्परागत सिप्लाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन्।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: गरायो, बाबासँग बैंक गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवीन बैंकमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन बैंकमा खाता छ कि छैन त?

0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपतिको नयाँ नेतृत्व चयनका लागि बागलुङबाट आएका 75 वर्षीय महाधिवेशन प्रतिनिधि पारासर कडेल चितवनको 36 डिग्री गर्मीमा 5 घण्टादेखि बन्द सत्र शुरू हुने प्रतीक्षामा थिए। आइतबार झै सोमबार पनि पानी पर्ला कि भन्ने आशा एकातिर थियो, अर्कोतिर नयाँ नेतृत्व चयन गर्ने मतदान कहिले शुरू होला भन्ने प्रतीक्षा थियो। साँझ 5 बजेतिर ठूलो पानी परेर शीतल त भयो तर बन्द सत्र शुरू हुन सकेन। पालेन्द्र शाह पक्ष, विवेक सिंह साझा पार्टी पक्ष, थरूवर थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधिको नयाँ नाम आएपछि बन्द सत्र समयमा शुरू हुन सकेन। रवि बालनका लागि सारथी छान्ने अवसर हो भनेर कडेल आएको उनले बताएका छन्। तर दिनभर कुर्दा पनि त्यो अवसर नपाइएकाले कडेल जस्तै रासुपाको नयाँ नेतृत्व चयन गर्न देशभरबाट भरतपुर पुगेका स्वयं महाधिवेशन प्रतिनिधिले बन्द सत्र पटक पटक स्थगित हुँदा दिनभर प्रतीक्षामै समय बिताउनु पर्यो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले राम्रो व्यवस्थापन नगर्दा र गुटगत राजनीति हुँदा दिनभर चर्को घाममा बस्नु परेको बताएका छन्। जानकारी लिनलाई सचिवालयको व्यवस्थापन पनि नभएको र कसैले केही जवाब नदिएको तथा काभ्रेबाट गएका अर्का प्रतिनिधि भने यो त दुःख दिने मात्र काम भएको लगायतका प्रतिक्रिया प्रतिनिधिहरूले दिएका छन्। नेता तथा कार्यकर्ताहरूका अनुसार महाधिवेशन प्रतिनिधि छनौटको विषय विवादमा परेपछि सोमबार हुने भनिएको पार्टीको बन्द सत्र नै भएन। विवादको विषयमा प्रतिनिधि छनौटको प्राविधिक विषय मात्र जोड़िएको छैन। राजसुपा पार्टी समायोजनमा आएको बालेन्द्र शाह पक्ष, विवेक सिंह साझा पक्ष, थरूहर थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधि थप्नुपर्ने प्रस्ताव सभापति रवि लामिछानेसम्म पुगेपछि विवाद लम्बिन पुगेको हो। राष्ट्रपतिको पहिलो महाधिवेशनमै प्रतिनिधि विवाद शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
1: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलमाथि सम्पत्ति शुद्धिकरण छानबिन शुरू भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनी पटक पटक गरी 8 पटक मन्त्री भएका नेता हुन्। 5 पटक त अर्थमन्त्री भए, कतिसम्म भने पौडेल अर्थमन्त्री हुने हल्लाकै भरमा शेयर बजारमा बिचौलियाहरूले उछाल ल्याइदिन्थे। ती मध्येका अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री पौडेल पनि जोड़िएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग निकट स्रोत बताउँछ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ। उनलाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको हो। पौडेल पछिल्लो पटक 2081 असारमा उप प्रधान तथा अर्थमन्त्री बनेका थिए। जेएनजी आन्दोलनले सरकार ढालेपछि उनी पार्टी जिम्मेवारी बाहेक शक्तिमा छैनन्। 8 पटक मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको बताएका थिए। यसरी 5 पटक अर्थमन्त्री बनेका पौडेल 3 दशकदेखि सिंहदरबारको शक्तिमा छन्। लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 54 असोज 10 मन्त्रालय सम्हाले। 56 भदौ 5 देखि 66 जेठ 7 उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हालेका थिए। यसरी उनी 8 पटकसम्म मन्त्री बनेका थिए। यता विष्णु पौडेलको पक्राउको सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सना नै गरेका छन्। वक्तव्य निकालेर उनले भनेका छन्, नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भत्सना गर्दछ। सम्पत्ति छानबिनमा विष्णु पौडेल शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: राहदानी छपाई ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा 18 जना विरूद्ध मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघ्न प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी लगायत विरूद्ध मुद्दा दायर गरिएको हो। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेषप्रसाद पुर्तेल र तत्कालीन उपसचिव पुष्कराज नेपाल विरूद्ध पनि मुद्दा दायर गरिएको छ। यसै गरी मूल बाउर आईडी सर्भिसेन र उक्त कम्पनीका मुख्य भई काम गर्ने गेरहार्द माउरेर, पब्ली राकिक र नेपालका प्रतिनिधि मणिन्द्र राजमल्ल लगायत विरूद्ध पनि मुद्दा दायर भएको छ। भेरिडोस र उक्त कम्पनीमा मुख्य भई काम गर्ने फेरियोला फेलरिस, फेरियन प्याक्युलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरूद्ध पनि मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध अख्तियारले 10,13,04,61,477 रूपियाँ सरकारलाई हानि पुर्याई भ्रष्टाचार गरेको दावी लिएको छ। पदाधिकारी, कर्मचारी र आपूर्तिकर्ता कम्पनीहरू मूलहावर र भेरिदेशका प्रतिनिधिहरूको आपसी मिलेमत्तो, योजना र संलग्नतामा आफूहरूलाई गैर कानूनी लाभ र नेपाल सरकार, सार्वजनिक संस्था राहदान विभाग समेतलाई गैर कानूनी हानि नोक्सानी पुर्याउन बग्नेतले मूल हवाउ र भेरिदेशलाई नै ठेक्का दिन सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 लगायत प्रचलित कानूनको उजुरी परेको अख्तियारले जारी विज्ञप्तिमा जनाएको छ। राजधानी विभागले 2081 मंगिरमा 5 वर्ष अवधिका लागि 64 लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। 2081 फागुन 9 गते विभागका महानिर्देशक तीर्थराज अर्यालको समक्ष जगतमा बोलपत्र मूल्याङ्कन समिति गठन गरिएको थियो। त्यति बेला तत्कालीन परराष्ट्र मन्त्री आरजी राणा देउवा हुनुहुन्थ्यो भने विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी सम्मिलित उपसमिति पनि गठन गरिएको थियो। राहदानी प्रकरणमा महानिर्देशक सहित 18 विरूद्ध मुद्दा, 10 अर्ब नोक्सानी पुर्याएको दावी शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: मुलुकको सार्वजनिक ऋण झण्डै 30 खर्ब नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण 29,61,19 करोड़ रूपियाँ पुगेको हो। यो चालू आर्थिक वर्षको शुरूको तुलनामा 2,87,14 करोड़ रूपियाँले बढ़ी हो, जसमा पछिल्लो 3 महिना अर्थात प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा वर्तमान सरकार गठन भएपछि झण्डै 7 खर्ब अर्थात 1,17,25,52,00,00,000 रूपियाँ सार्वजनिक ऋण थपिएको छ। प्रतिवेदन अनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल गृहस्थ उत्पादन जीडीपीको 44.87% हुन आउँछ। कुल ऋण मध्ये वैदेशिक ऋणको हिस्सा 53.49% अर्थात 15,83,91 करोड़ रूपियाँ र आन्तरिक ऋणको हिस्सा 46.51% अर्थात 13,77,28 करोड़ रूपियाँ रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 5,95,66 करोड़ रूपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो, तर जेठ मसान्तसम्ममा 4,18,12 करोड़ रूपियाँ 70.20% मात्र प्राप्त भएको छ। यसमा आन्तरिक ऋणतर्फ लक्ष्यको 93.55% प्रगति देखिए पनि बाह्य ऋण परिचालन भने निकै कमजोर अर्थात 34.01% मात्र सीमित देखिएको छ। नेपालको सार्वजनिक ऋण 29,61,00,00,000 माथि शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी तथा संस्थागत सुधारका प्रयास पर्याप्त नहुँदा नेपाल यो वर्ष पनि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी जोखिमपूर्ण खैरो सूची क्रेलिसबाट बाहिरिन सकेन। गैर कानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानून र नियामक संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वित्तीय कार्यवाही कार्यदल एफटीएटीएफले नेपाललाई सन् 2026 पनि बढ़ी निगरानी अन्तर्गत राखेको हो। सन् 2025 औपचारिक रूपमा खैरो सूचीमा परेको नेपाली कानूनी तथा संस्थागत सुधारका केही प्रयास गरे पनि अपेक्षित प्रगति हासिल गर्न नसक्दा सूचीबाट बाहिर नसकेको हो। एफटीएटीएफले यसै साता फ्रान्सको पेरिसबाट सार्वजनिक गरेको अध्यावधिक प्रतिवेदनमा नेपालमा कालोधन नियन्त्रण प्रणालीको प्रभावकारिता वित्तीय अपराधको अनुसन्धान तथा अभियोजन क्षमता अवैध हुण्डी कारोबार नियन्त्रण तथा जोखिममा आधारित निगरानी प्रणाली अझै पर्याप्त नभएको उल्लेख छ। नेपालले सुधार गर्नुपर्ने छ प्रमुख क्षेत्रहरूमा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्ने, बैंक सहकारी लगायत जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ़ गर्नुपर्ने, हुण्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कार्यवाही गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढ़ाउनुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने, अपराधबाट आर्थिक सम्पत्ति तथा साधनहरूको पहिचान रोगका जफत गर्नु पर्ने लगायतका बुदा समेटिएका छन्। त्यस्तै हुण्डी कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न र सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सञ्चालन गर्न सम्बन्धित निकायको क्षमता अभिवृद्धि गरी आपसी समन्वय सुदृढ़ गर्न पनि सुझाइएको छ।
1: अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, गोर्खापत्र खबर लेख्छ। सरकारले अध्यादेश प्रतिस्थापनका चार विधेयक संसदमा दर्ता गरेको छ। असार 5 गते संघीय संसदका दुवै सदनबाट स्वीकृत चार अध्यादेश अनुसारका प्रतिस्थापन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको हो। संवैधानिक व्यवस्था अनुसार असार 26 गतेसम्म विधेयक दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसक्नुपर्नेछ। अध्यादेश स्वीकृत प्रक्रियामा भएको ढिलाइका कारण प्रतिस्थापन विधेयकमा समय सीमाको चाप परेको छ। अबको 18 दिनमा विधेयक दुवै सदनबाट पारित प्रमाणित र प्रमाणीकरणको प्रक्रिया पूरा हुनुपर्नेछ। दर्ता विधेयक सांसदहरूलाई वितरण भइसकेका छन्। प्रतिनिधि सभा सचिवालयमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक दर्ता भएको छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वार्डलेका तर्फबाट सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका तर्फबाट सहकारी पहिलो संशोधन विधेयक दर्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका तर्फबाट स्वास्थ्य विज्ञान प्रतिस्थापन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो।
0: हुलाक फ्यूज फायर पर्चेज लिमिटेडले आर्थिक वर्ष 2081-82 अन्त्यमा आफ्नो कर्जा लगानी पोर्टफोलियोमा 140% वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ। यो उछाल एउटा हायर पर्चेज कम्पनीको सामान्य सफलता मात्र थिएन, बरू यसले नेपालका समग्र हायर पर्चेज व्यवसायमा आएको ठूलो संरचनात्मक परिवर्तनको संकेत समेत गर्दछ। लामो समयदेखि नेपालका हायर पर्चेज कम्पनीहरू अटोमोबाइल व्यवसायको एउटा सहयोगी अंकका रूपमा मात्र सीमित थिए। ठूला व्यवसाय खरानाहरूले गाड़ीको डिलरशिप लिने र आफ्ना ग्राहकलाई गाड़ी किन्न वित्तीय संस्था प्रदान गर्न आन्तरिक रूपमा हायर पर्चेज शाखा खोल्ने प्रचलन थियो। यसले सवारी साधन विक्रेता र क्रेता दुवै पक्षलाई सहजता दियो। यो परम्परागत मोडेल अझ पनि कायमै छ, तर अहिले सवारी साधन बाहेक अन्य वस्तुको बिक्रीमा पनि हायर पर्चेज कम्पनीहरू सक्रिय हुन थालेका छन्। पछिल्ला केही वर्ष यता नेपालका अधिकांश हायर पर्चेज कम्पनीहरूले स्मार्टफोन कन्ज्यूमर इलेक्ट्रोनिक्स र घरायस्ती सामानका लागि कर्जा प्रवाह गर्न थालेका छन्। नेपालका प्रमुख हायर पर्चेज कम्पनीहरूको कर्जा लगानी पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ़ेको छ। विभिन्न क्रेडिट रेटिङ एजेन्सीले प्रकाशित गरेको विवरण अनुसार आर्थिक वर्ष 2078-09.21 खर्ब रूपियाँ रहेको यस्तो कर्जा 2081-82 बढ़ेर 24.40 अर्ब रूपियाँ पुगेको छ।
1: प्राचीन पाषाण अवजर फेला शीर्षकमा गोर्खापत्रमा खबर छ। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रगति प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको छ।
2: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिटी कपिस्ता हरेक गोल हरेक गुच्छा सिटी सिटीले बनाऊ घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिटी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिटी टिभी खेलसँगै भरोसासँगै